0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 15 गते शुक्रबार, ईस्वी सम्वत अगस्त 31 तारिक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार श्रावण कृष्ण पक्षको द्वितीय तिथि रातिमा 9:20 त्यसपछि तृतीय तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा साँझमा 7:26 त्यसपछि सतविशा नक्षत्र लाग्नेछ। विष्कुम्बार योगमा सौभाग्य 48:25 त्यसपछि शोभन योग लाग्नेछ। करुणामा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धाता योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। आजको दिन मान 33:33 अर्थात 13:27 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:27 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:52 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:03 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 6:43 रहेको छ। आज साउन 15 खिर खाने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज चन्द्रमा 10 भावमा परेकाले कर्म क्षेत्रमा सक्रियता बढ्ने संकेत रहेको छ। रोकिएका कामलाई अघि बढाउने अवसर प्राप्त हुन सक्छ। जिम्मेवारी पूरा गर्न तपाईँले गरेको मेहनतको सकारात्मक परिणाम देख्न थाल्नेछ। वरिष्ठ व्यक्तिको साथ र सुझावले नयाँ बाटो खोल्नेछ। व्यापार गर्नेहरूका लागि ग्राहकहरूको विश्वास बढ्ने सम्भावना रहेको छ। जागिरमा नयाँ जिम्मेवारी अथवा प्रशंसाको अवसर मिल्न सक्छ। पारिवारिक विषयमा धैर्यता अपनाउँदा वातावरण सुखद रहनेछ। आर्थिक पक्ष सामान्य भन्दा राम्रो रहनेछ। तर अनावश्यक खर्च नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नु उपयुक्त हुनेछ। आजका लागि शुभ रंग रातो रहेको छ। शुभ अंक 9 रहेको छ। तपाईँले आज हनुमानजीको स्मरण गरेर दिनको शुरूआत गर्दा निकै राम्रो हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 9 भावमा रहेकाले भाग्यको साथ मिल्ने सम्भावना बलियो रहेको छ। धार्मिक तथा आध्यात्मिक गतिविधि प्रति आकर्षण बन्न सक्छ। अध्ययन अनुसन्धान तथा नयाँ ज्ञान हासिल गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुनेछ। लामो समयदेखि सोचिरहेको योजना कार्यान्वयनतर्फ अघि बढ्नेछ। वैदेशिक काम तथा यात्राको तयारी गरिरहेकाहरूका लागि सकारात्मक संकेत देखिएको छ। परिवारका अग्रज व्यक्तिबाट राम्रो सुझाव र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिए पनि खर्चमा सन्तुलन राख्न आवश्यक छ। दाम्पत्य सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउँदा दिन सहज रूपमा अघि बढ्नेछ। आजका लागि शुभ रंग सेतो रहेको छ। शुभ अंक 6 रहेको छ। आज तपाईँले भगवान विष्णुको नाम स्मरण गरेर अघि बढ्दा निकै राम्रो हुन्छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूको लागि आज चन्द्रमा 8 भावमा रहेकाले हरेक निर्णय सोच विचार गरेर मात्रै गर्नुहोला। गोप्य विषय तथा पुराना समस्याको समाधान खोज्ने अवसर पनि तपाईँलाई मिल्नेछ। कार्यक्षेत्रमा संयम अपनाउँदा अनावश्यक विवादबाट बस्न सक्नुहुनेछ। आर्थिक लेनदेन गर्दा कागजात राम्रोसँग हेर्न आवश्यक छ। परिवारमा सानो विषयलाई ठूलो नबनाउँदा राम्रो हुनेछ। स्वास्थ्यमा पेट अथवा नशा सम्बन्धी सामान्य असहजता महसुस हुन सक्छ। एक पटक स्वास्थ्य जाँच गराउनुहोला। अनुसन्धान लेखन तथा विश्लेषणात्मक कार्यमा राम्रो सफलता प्राप्त हुने देखिन्छ। पुरानो साथी अथवा आफन्तसँग पुनः सम्पर्क हुन सक्छ। धैर्यता र सकारात्मक सोचले आजको दिन सहज बनाउनेछ। आजका लागि शुभ रंग हरियो रहेको छ। शुभ अंक 5 रहेको छ। आज तपाईँले शिवलिङ्गमा जल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 7 भावमा रहेकाले साझेदारी र सम्बन्धका विषय महत्वपूर्ण बन्नेछन्। दाम्पत्य जीवनमा प्रेम र समझदारी बन्ने संकेत रहेको छ। व्यापारिक साझेदारीमा नयाँ अवसर प्राप्त हुन सक्छ। नयाँ व्यक्तिसँगको परिचयले भविष्यमा फलदायी सम्बन्ध बनाउन मद्दत गर्नेछ। कार्यक्षेत्रमा सहकर्मीको साथ मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र आवश्यक कार्यमा खर्च हुन सक्छ। परिवारमा खुशीको वातावरण बन्ने सम्भावना देखिएको छ। स्वास्थ्य सामान्य रहने भए पनि खानपानमा ध्यान दिन आवश्यक छ। संयमित व्यवहारले सम्मान बढाउनेछ। आजका लागि शुभ रंग सेतो रहेको छ। शुभ अंक 2 रहनेछ। आज तपाईँले चन्द्रमालाई अर्घ अर्पण गर्नु निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 6 भावमा रहेकाले प्रतिस्पर्धात्मक क्षेत्रमा सफल सफलता मिल्ने सम्भावना रहनेछ। मेहनतको उचित मूल्य प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा चुनौती आए पनि आत्मविश्वासका साथमा समाधान गर्न सक्नुहुनेछ। शत्रुपक्ष कमजोर बन्ने देखिएको छ। स्वास्थ्यमा सुधार आउने सम्भावना रहेको छ, तर नियमित दिनचर्या आवश्यक हुनेछ। आर्थिक पक्षमा सामान्य लाभ मिल्न सक्छ। ऋण अथवा पुरानो दायित्व व्यवस्थापन गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। परिवारका सदस्यसँग सहयोगात्मक वातावरण रहनेछ। सकारात्मक सोच र अनुशासनले आजको दिन सफल बनाउनेछ। आजका लागि शुभ रंग सुन्तला रहेको छ भने शुभ अङ्क 1 रहेको छ। आज तपाईँले सूर्यलाई जल अर्पण गर्दा निकै राम्रो हुनेछ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज चन्द्रमा पाँचौं भावमा रहेकाले सृजनात्मक क्षमता र बुद्धिको राम्रो उपयोग गर्ने दिन रहेको छ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने सम्भावना पनि रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। सन्तान पक्षबाट खुशीको समाचार प्राप्त हुनेछ। नयाँ योजना शुरू गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। कार्यक्षेत्रमा तपाईँको प्रतिभाको प्रशंसा हुनेछ। आर्थिक पक्षमा सामान्य लाभ देखिए पनि लगानी सोचेर मात्रै गर्नुहोला। मनोरञ्जन र परिवारसँग समय बिताउने अवसर रहेको छ। स्वास्थ्य राम्रो रहने सम्भावना रहेको छ। आजका लागि शुभ रंग हरियो रहेको छ भने शुभ अङ्क 5 रहेको छ। आज तपाईँले गणेशजीको पूजा गर्दा निकै राम्रो हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज चन्द्रमा चौथो भावमा रहेकाले घर परिवार अथवा मानसिक शान्तिको विषय प्रमुख रहनेछ। परिवारसँगको सम्बन्ध अझ बलियो बन्नेछ। घर सजावट सम्पत्ति तथा सवारीसँग सम्बन्धित काम अघि बढ्न सक्छ। माता पिताको स्वास्थ्य प्रति ध्यान दिन आवश्यक रहेको छ। कार्यक्षेत्रमा सामान्य व्यस्तता रहनेछ र परिणाम सन्तोषजनक आउने देखिएको छ। आर्थिक पक्ष स्थिर रहने सम्भावना रहेको छ। पुरानो साथीसँग भेटघाट हुन सक्छ। मनमा शान्ति कायम राख्न ध्यान र प्रार्थनाले सहयोग पुर्याउनेछ। आजका लागि शुभ रंग निलो रहेको छ भने शुभ अङ्क 6 रहेको छ। आज तपाईँले दुर्गा माताको स्मरण गर्दा निकै राम्रो हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज चन्द्रमा तेस्रो भावमा रहेकाले साहस आत्मविश्वास र पराक्रम बन्ने दिन रहेको छ। नयाँ काम शुरू गर्नका लागि हिम्मत जाग्नेछ। संचार पत्रकारिता लेखन अथवा व्यापारसँग सम्बन्धित व्यक्तिलाई राम्रो अवसर रहेको छ। दाजुभाइ तथा दिदीबहिनीसँग सम्बन्ध अझ प्रगाढ बनेर जानेछ। छोटो यात्राको सम्भावना देखिन्छ। आर्थिक लाभका नयाँ स्रोत फेला पर्नेछन्। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा सफलता प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजका लागि शुभ रंग रातो रहेको छ। शुभ अङ्क 9 रहनेछ। आज तपाईँले भगवान भैरवको स्मरण गर्दा निकै राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमा दोस्रो भावमा रहेकाले धन बाणी र परिवारका विषय महत्वपूर्ण बन्नेछन्। आर्थिक आमदानीमा सुधार आउने सम्भावना रहेको छ। बोल्ने शैलीले अरूको मन जित्न सक्नुहुनेछ। परिवारसँग बसेर भविष्यका योजनाबारे छलफल गर्न सक्नुहुनेछ। व्यापारमा सामान्य लाभ हुने संकेत रहेका छन्। नयाँ वस्तु खरिद गर्ने सोच बढ्न सक्छ। खानपानमा समयमता अपनाउँदा निकै राम्रो हुनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। बचत गर्ने बानीले भविष्यमा फाइदा पुर्याउनेछ। आजका लागि शुभ रंग पहेँलो रहेको छ भने शुभ अङ्क 3 रहेको छ। आज तपाईँले गुरुको सम्मान गर्दा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास र मानसिक दृढता बन्नेछ। तपाईँले लिएको निर्णय प्रभावकारी बन्ने सम्भावना रहनेछ। व्यक्तित्वको आकर्षण बन्ने भएकाले नयाँ अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नेतृत्व गर्ने मौका मिल्न सक्छ। परिवारका सदस्यबाट राम्रो साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। आवश्यक काममा खर्च हुन सक्छ। स्वास्थ्य सामान्य रहने भए पनि पर्याप्त आराम आवश्यक रहेको छ। आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्दा राम्रो सफलता प्राप्त हुने ग्रह गोचर रहेको छ। आज तपाईँका लागि शुभ रंग निलो रहेको छ भने शुभ अङ्क 8 रहेको छ। आज तपाईँले शनिदेवको स्मरण गर्दै तिल दान गर्दा निकै राम्रो हुनेछ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 12 भावमा रहेकाले खर्च र मानसिक चिन्ता प्रति सजग रहनुपर्ने देखिएको छ। अनावश्यक विवादबाट टाढा रहनुहोला, जसले तपाईँलाई हित हुनेछ। वैदेशिक काम अथवा विदेशसँग सम्बन्धित गतिविधिमा प्रगतिको संकेत रहेको छ। आध्यात्मिक साधना र ध्यानबाट मन शान्त रहनेछ। कार्यक्षेत्रमा गोप्य योजना सफल हुन सक्छ। स्वास्थ्यमा निद्रा र आरामको कमी हुन नदिन ध्यान दिनुहोला। आर्थिक पक्षमा खर्च बन्न सक्ने भएकाले योजना बनाएर मात्रै अघि बढ्दा राम्रो हुनेछ। धैर्यताले कठिन अवस्था सहज बनाउन सघाउ पुर्याउनेछ। आजका लागि शुभ रंग आकाशी रहेको छ भने शुभ अङ्क 4 रहेको छ। आज तपाईँले ओम नम शिवाय मन्त्र जप गर्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा 11 भावमा रहेकाले आमदानी उपलब्धि र इच्छापूर्ति हुने सम्भावना रहेको छ। रोकेका काम पूरा हुने बलियो संकेत रहेको छ। मित्रबाट सहयोग प्राप्त हुनेछ। व्यापारमा लाभ बढ्न सक्छ भने जागिरमा राम्रो अवसर मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। नयाँ सम्पर्क भविष्यका लागि निकै लाभदायक रहनेछ। परिवारमा खुशीको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आत्मविश्वास बढ्नेछ। दीर्घकालीन योजना अघि बढाउन आजको दिन निकै उपयोगी रहने देखिएको छ। आजका लागि शुभ रंग पहेलो रहेको छ भने शुभ अङ्क सात रहेको छ। आज तपाईँले भगवान विष्णुलाई तुलसी अर्पण गर्दा निकै राम्रो हुनेछ। राशिफल बारे जानकारी सँगै बलागौं आजको साई साइड विशेषकर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसरी दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिम तर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम, उत्तर र पूर्व तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सखर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभादी बेला बिहानमा 5:22 7:04 चर बेला रहनेछ। बिहानमा 7:04 8:40 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:28 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वका काम, यसअघि गर्न छुटेका र खातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:28 12:10 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:52 3:34 रोग बेला रहनेछ। दिनमा 3:34 5:16 उद्योग बेला रहनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:57 8:16 लाभ बेला रहनेछ। साँझमा 8:16 9:34 अमृत बेला रहनेछ। राति 9:34 10:52 काल बेला रहनेछ। राति 10:52 12:10 शुभ बेला रहनेछ। राति 12:10 1:28 रोग बेला रहनेछ। राति 1:28 2:40 उद्योग बेला रहनेछ। राति 2:40 4:04 चर बेला रहनेछ भने राति 4:04 भोलि बिहानमा 5:23 समय फेरि लाभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिम आजको राहुकाल अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्यकर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 6 बजेको खबर संगारमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगारको शुरूमा मुख्य खबरका शीर्षकहरू।

0: सुनसरी घटना पछि राष्ट्रपति प्रधानमन्त्री र पूर्व राजाको साझा सन्देश शान्ति र सद्भाव कायम राख्न अपील कास्कीमा रयाली जुलुस र सभाका लागि प्रशासनको पूर्व स्वीकृति अनिवार्य मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न विधेयकको मसौदा प्रदेश सभामा दर्ता कास्की प्रहरीद्वारा विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार भएका सातजना प्रतिवादीलाई पक्राउ राजधानी विभागले थप आवेदन फारम खोल्ने राष्ट्रपतिका पूर्व स्वास्थ्य सल्लाहकार डाक्टर प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सुनसरी तनावमा दलदेखि नागरिक समाजसम्मको एउटै स्वर शान्ति सद्भाव र संयमको अपील एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग सर्वर डाउनका नाममा नागरिकलाई दुःख नदिन सरकारलाई राष्ट्रपा सांसद पौडेलको आग्रह शिवशिखरका बचतकर्तालाई रकम फिर्ता जारी थप 56,000 रकम फिर्ता जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 34 पुग्यो र विश्वकपको सिधा छनौटबाट नेपाल लगभग बाहिर अब प्ले अफमा मात्रै अन्तिम आशा अब सुनौ पूरा समाचार आज साउन 15 गते नेपाली समाजमा खीर खाएर मनाइँदैछ वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने प्रचलनका लागि कालदेखि नै परम्परा रहेको छ साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ हरियाली बढ़ी हुने भएकोले घाँस बढ़ी पाइन्छ राम्रा धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन् दूध धेरै भएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो साउन भगवान शिवको महिना हो शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाई विधिपूर्वक चढ़ाउने गरिन्छ ऋषि मुनिको पालादेखि नै श्रद्धा लगायत श्राद्ध लगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पनि पायस अर्थात खीर खुवाउने गरिएको थियो अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात खीर बनाउँछन् चामल साबुदाना सेवई मकै गाजर लगायतको खीर बनाउने गरिन्छ साबुदाना साबधानालाई फल्लु फुल्दै मकै वर्गमा राखिन्छ यसै गरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर समेत बनाएर खाने चलन छ खीर खाँदा देवतालाई चढ़ाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ नेपाली बृह शब्दकोशले दूधमा पकाइएको भात दूधमा चामल चिनी मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ पायस त्यसमै खा भनी खीरलाई भरि विभाषित गरिएको छ नेपाली भाषामा नेपाली समाजमा असार 15 गते दही चिउरा साउन 15 गते खीर भदौ 15 गते पोलेको मकै पुष 15 गते घिउ खट्टे माघ 15 गते माल पुवा लगायत चीजबीज बनाएर इष्टमित्र तथा छोरा चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ बोर्डको 2077 साल फागुन 15 गते बसेको बैठकले साउन 15लाई खीर खाने दिन अर्थात खीर दिवसको रूपमा मनाउने निर्णय पनि गरेको थियो नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने 3% चिल्लो 4.7% ल्याक्टोज र 3.5% प्रोटिनको गणना गर्दा प्रति 100 ग्राम प्रशोधित दूधबाट 60% क्यालोरी शक्ति प्राप्त हुने उल्लेख गरिएको छ सुनसरीको देवगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वीरेन्द्र शाह र पूर्व राजा ज्ञानेन्द्र शाहले छुट्टा छुट्टै सन्देश मार्फत सामाजिक सद्भाव धार्मिक सहिष्णुता शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ राष्ट्रपति पौडेलले बिहिबार जारी गरेको अपीलमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक तथा जातीय सद्भाव मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कड़ा कार्यवाही गर्न शान्ति सुव्यवस्था पूर्ववत अवस्था फर्काउन र नागरिकले निर्भय वातावरण जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो साथै घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजलि र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा शान्ति सद्भाव र अमन चयन कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गर्नुभएको छ उहाँले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन भइसकेको गृहमन्त्री सुदन गुरूङ घटनास्थल पुगिसकेको तथा सर्वदलीय बैठक मार्फत परिस्थितिलाई सामान्य बनाउन पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा असत्य अपुष्ट समाचार सूचना र अफवाह नफैलाउन आग्रह गर्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न उहाँले अनुरोध गर्नुभयो। नागरिकको जीव धनको सुरक्षा र सामाजिक सद्भावको संरक्षण सरकारको सर्वोच्च प्राथमिकता रहेको पनि उहाँले बताउनु भएको छ। सुनौ उहाँको सम्बोधन अबको क्रममा जस्ताको तस्तै।
1: नमस्कार आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घड़ीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज सिरा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीड़ित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु। प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस गतिविधिमाथि कड़ा कदम चालिनेछन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै हो। देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन। आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाईचारा आ राष्ट्रीय एकता कायम राखके लेल सरकारके तरफ से हार्दिक अपील कर रहल छी। धन्यवाद। नमस्कार आदरणीय बुवा आमा दिदी बहिनी
0: यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको सद्भाव सन्देशमा नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएकाले विविधता भएको एकता नै नेपालको पहिचान भएको बताउनु भएको छ। उहाँले सुनसरी घटनाबाट जनधनको क्षति हुन दुःखद भएको उल्लेख गर्दै समाजका सबै समुदायबीच आपसी विश्वास सहअस्तित्व र मेलमिलाप कायम राख्न तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै नेपालीलाई आह्वान समेत गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा र्याली जुलुस तथा सभा अन्य कार्यक्रम सञ्चालन गर्नु अघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा स्वीकृति लिनु परियोजना आएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालद्वारा जारी सूचनामा पछिल्लो समय विभिन्न राजनीतिक विचारधारा धार्मिक तथा सांस्कृतिक समूह वा संस्थाले स्थानीय प्रशासनको पूर्व स्वीकृति बिना सड़क बजार लगायतका सार्वजनिक स्थलमा कार्यक्रम आयोजना गर्ने तथा स्वीकृति नलिएको पनि अनुमति प्राप्त भएको भन्दै भ्रामक सूचना फैलाउने गतिविधि बढ़ेको प्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रशासनका अनुसार यस्ता गतिविधिले राजनीतिक धार्मिक सांस्कृतिक र साम्प्रदायिक सद्भावकोमा खलल पुर्याउने जोखिम रहेको छ। साथै सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम मार्फत भ्रम फैलाउने प्रयास समेत भइरहेको भन्दै सचेत गराइ नेपालको संविधानको नेपालको संविधानले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक प्रदर्शन र्याली सभा वा यस्तै प्राकृतिकको राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नु अघि स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले स्पष्ट पारेको छ। प्रशासनले सूचनामा उल्लेख गर्दै उल्लंघन गर्दै अनुमति नलिए यस्ता गतिविधि सञ्चालन गरे प्रचलित कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। राष्ट्रिय सुरक्षा परिषदको बैठकले सामाजिक सद्भाव राष्ट्रिय एकता र मुलुकको समग्र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन सुरक्षा निकाय तथा सरकारवाला निकायबीच समन्वय प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष राजेन्द्र शाहको अध्यक्षतामा सिंहदरबार स्थित परिषद सचिवालयमा बिहिबार बसेको बैठकले देशका समग्र सुरक्षा व्यवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव कायम राख्न सबै निकायबीच निरन्तर समन्वय र सहकार्यलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकमा साउन 10 गते सुनसरीमा भएको घटनाबारे पनि विस्तृत छलफल भएको थियो। राजनीतिक दल स्थानीय सरकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट त्यहाँको अवस्था क्रमश सामान्य बन्दै गएको जानकारी बैठकमा गराइएको थियो। यस्ता घटना भविष्यमा दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्धित पक्षबीच निरन्तर संवाद तथा समन्वय कायम राख्ने निर्णय पनि बैठकले गरेको छ। साथै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ हुने गरी कार्य सम्पादन गर्न सबै निकायलाई निर्देशन दिएको छ। बैठकले प्राकृतिक विपदका घटनामा खोज उद्धार र राहत कार्यलाई थप प्रभावकारी तथा समयमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय मजबूत बनाउने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ, परराष्ट्र मन्त्री कृषि श्री कनाल, अर्थमन्त्री डाक्टर सोनिङ बागले, मुख्य सचिव गोविन्द कार्की तथा प्रधानमन्त्री प्रधान सेनापति अशोक राज सिग्देल पनि सहभागिता रहेका थिए। मानवाधिकार कर्मीहरूले मानवाधिकार रक्षकको सुरक्षा संरक्षण र सम्मान सुनिश्चित गर्न छुट्टै कानून निर्माण गर्न माग गरेका छन्। सोही उद्देश्यका साथ इन्सेक गण्डकी प्रदेशको प्राविधिक सहयोगमा तयार गरिएको मानवाधिकार रक्षक विधेयक 2083 मसौदा कनेक प्रदेशसभामा बुझाइएको छ। इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले प्रस्तावित विधेयकको मसौदा गण्डकी प्रदेशसभा सचिव गोविन्द पौडेललाई हस्तान्तरण गर्दै दर तथा आवश्यक संसदीय प्रक्रिया अघि बढाउन आग्रह गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मानवाधिकार रक्षकहरूको सुरक्षा अधिकार र सम्मान सुनिश्चित गर्ने उद्देश्यले विधेयक तयार गरिएको हो। प्रदेशसभा सचिव डा पौडेलले मानवाधिकारका संरक्षण र मानवाधिकार रक्षकहरूको सुरक्षा अहिले अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय बनेको उल्लेख गर्दै उक्त विधेयकलाई सम्बन्धित मन्त्रालय मार्फत सरकारी र गैर सरकारी विधेयकको रूपमा संसदीय प्रक्रियामा अघि बढ़ाउन सकिने संवैधानिक व्यवस्था रहेको बताउनुभयो। इन्सेकका संयोजक भण्डारीले पेशागत तथा भौतिक रूपमा असुरक्षित अवस्थामा काम गरिरहेका मानवाधिकार रक्षकको सुरक्षाका लागि विशेष कानून आवश्यक रहेको बताउनुभयो। उहाँले संघ र प्रदेश दुवै तहमा निर्देश कानून निर्माणका लागि निरन्तर पहल भइरहेको जानकारी दिँदै प्रदेश सरकार समक्ष मानवाधिकार रक्षक डेस्क स्थापना, मानव अधिकार रक्षक परिषद गठन तथा यस विषयमा बजेट निर्देश कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो। भण्डारीले संयुक्त राष्ट्र संघले सन् 1998 मानवाधिकार रक्षक सम्बन्धी घोषणा पत्र जारी गरिसकेको तथा राष्ट्रिय मानवाधिकार आयोगले पनि सम्बन्धित निर्देशिका ल्याइसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपालले आवश्यक कानूनी व्यवस्था गर्नु पर्ने बताउनुभयो। विशेष कारण कार्यान्वयनमा आए मानवाधिकार रक्षकहरूले सुरक्षित बाथरूमलाई काम गर्न सक्ने र सुशासन तथा मानव अधिकार मैत्री शासन प्रणाली प्रबन्धनमा थप योगदान पुग्ने उहाँको भनाइ थियो। सिराहाको गोलबजारमा एकजनाको मृत्यु भएको छ। बिहिबार अपरान्हमा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकले जानकारी दिनुभयो। एकजनाको मृत्यु भएको खबर छ, अहिले थप विवरण दिन सकिएन। उहाँले भन्नुभयो उहाँले थप विवरण दिएनन्। अहिले सिराहाका गोलबजार र आलाहानमा तनावग्रस्त हिजोको समाचारमा यो रहेको थियो। कास्की प्रहरीले विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार भएका सातजना कैदी प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला प्रहरी कार्यालयले तथा मातहतका प्रहरी इकाईले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गर्ने क्रममा उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका मध्ये छजना चेक अनाधार तथा एकजना ब्याङ्किङ कसुर सम्बन्धी मुद्दामा प्रतिवादी रहेका छन्। उनीहरूलाई अनावश्यक आवश्यक कार्यवाही तथा जरिवाना असुल उपका लागि बिहिबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय कार्यान्वयन हुनुका साथै 1,08,600 रूपियाँ जरिवाना असुल उपर हुन बाँकी रहेको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। गण्डकी विश्वविद्यालय र विद्यालय तहमा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको प्ले नेपाल विजय खेलकुद व्यवस्थापन अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यले समझदारी पत्र एमयूमा हस्तान्तरण भएको छ। संस्था अनुसार विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत तथा स्नातक पूरा गरेका खेलकुद व्यवस्थापनमा योग्य विद्यार्थीलाई प्ले नेपालले व्यावसायिक प्रशिक्षकका रूपमा नियुक्ति गर्नेछ। विश्वविद्यालयका अनुसार नेपालमै पहिलोपटक सञ्चालनमा आएको यस शैक्षिक कार्यक्रमका विद्यार्थीलाई व्यावहारिक बजारसँग जोड्ने लक्ष्यसहित सहकार्य गरिएको हो। समझदारी पत्रमा गण्डक विश्वविद्यालयका तर्फबाट उपकुलपति डाक्टर कृष्णराज अधिकारी र प्ले नेपालका कार्यकारी निर्देशक एवं सह संस्थापक प्रकाश बस्नेतले हस्ताक्षर गरेका छन्। उपकुलपति अधिकारीले यस सहकार्यले विश्वविद्यालयका स्नातकको रोजगारीको सम्भावना बढ़ाउनुका साथै देशभर खेलकुद शिक्षाको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्ले नेपालका कार्यकारी निर्देशक बस्नेतले विश्वविद्यालयबाट उत्पादित 10 जनशक्तिलाई प्रशिक्षकको रूपमा आबद्ध गर्न पाउँदा विद्यालय स्तरको खेलकुद शिक्षा अझ प्रभावकारी हुने उल्लेख गर्नुभयो। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर ढाकाराम भण्डारीले यस्ता साझेदारीले विद्यार्थीलाई अध्ययनकै क्रममा तथा स्नातकपछि सहज रूपमा रोजगारी प्रवेश गर्ने अवसर सृजना गर्ने बताउनुभयो। हाल प्ले नेपालले काठमाडौँ पोखरा र काभ्रेका 60 भन्दा बढ़ी विद्यालयमा 18,000 भन्दा बढ़ी विद्यार्थीलाई खेलकुद शिक्षा प्रदान गर्दै आइरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
2: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
3: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
2: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम।

0: 51 27 14
1: कुखुरा तथा पशुपालक किसान का लागी खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागी अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागी दाना को फर्मुलेशन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: बरु तालिमीलाई कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
9: बारिश त बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
11: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
10: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिट द्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा।
10: फोन नम्बर 0165587915।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
13: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी।

0: प्रदेश पोखरा।
1: एक किसिमको विश्राम पछि खबर संगालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्लो हिमाल मध्ये एक पाकिस्तानको ब्रोड पीकमा हिमपहिरो गएपछि बेवत्ता भएका छन्। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वत श्रृंखलामा पर्ने 8,047 मिटर अग्लो ब्रोड पीकमा बिहिबार मध्यरातिर हिम पहिरो पएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चिनिया नागरिक, एक ओमानी नागरिक र 5 नेपाली रहेको बताइएको छ। पूर्जा सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर चर्चित बनेका थिए। मौसमले अनुमति दिए खोज तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। ब्रोड पीकलाई अरातरोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्णमा हिमाल मानिन्छ। यो विश्वको 12 अग्लो हिमाल हो। पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा सरकारी अधिकारीहरू आफूहरू निरन्तर सम्पर्कमा रहेको र तत्काल खोज तथा उद्धार सञ्चालन गर्न पहल गरिएको जनाएको छ। क्लबले हेलिकप्टरको सहयोग सुनिश्चित गर्न तथा उपलब्ध सबै स्रोत साधनलाई यथाशीघ्र परिचालन गर्न सम्भव भएसम्मका सबै प्रयास भइरहेको बताइएको छ। सबै आरोहीको सुरक्षा र सफल उद्धारका लागि क्लब प्रार्थना गर्दछ। यस कठिन समयमा उनीहरूका परिवार र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौं। विज्ञप्तिमा भनिएको छ, पूर्जा सन् 2003 ब्रिटिश सेनामा भर्ती भएका थिए र सन् 2009 रोयल मरिन बनेका थिए। उनको पर्वतारोहण यात्रा सन् 2012 शुरू भएको थियो। त्यसबेला उनी पैदल हिँडेर सगरमाथा आधार शिविरसम्म पुगेका थिए। त्यहाँबाट योजना अनुसार फर्किनुपर्ने भए पनि उनले सगरमाथाको सम्पूर्ण आरोहण गर्ने निर्णय गरेका थिए। सुनसरीको देवानगंज गाउँपालिका 3 भएको झडपमा ज्यान गुमाएका 2 युवकको परिवार र नेपाल सरकारबीच 7 बुझे सहमति भएको छ। गत साउन 10 गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र गृह मन्त्रालय बीच बिहिबार राति औपचारिक सम्झौता भएको हो। गृहमन्त्री सुदन गुरूङको अनुपस्थितिमा भएको उक्त सहमतिमा पीड़ित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। मृतक द्वयम प्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारले सहित घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने र दुवै परिवारलाई प्रति परिवार 10 लाख रूपियाँको दरले राहत उपलब्ध गराउने घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम तत्काल कानूनी कार्यवाही अगाडि बढ़ाउने 2 पक्षबीच सहमति भएको छ। त्यस्तै मृतकका परिवारका 1-1 जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशलाई यथाशीघ्र कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। संस्था पत्रमा पीड़ित परिवारको तर्फबाट ओम प्रकाश मेहताको अभिभावक र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ हस्ताक्षर गरेका छन्। मृतक द्वयको अन्तिम संस्कार आज दिउँसो 2 बजे गरिने भएको छ। यता संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। आज अपरान्ह 1:15 बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुदन गुरूङ र शिक्षा तथा खेलकुद मन्त्री सचमित पोखरेलले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्ताव प्रस्तुत गरिने छिन् भने राष्ट्रिय सभा उपाध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उप प्रधानमन्त्रीको परमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी आज अपरान्ह 2 बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081का सम्बन्धमा छलफल हुनेछ जसमा विज्ञान प्रविधि तथा नव प्रधानमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद उत्तम पौडेलले सरकारी कार्यालयमा व्याप्त व्यतिथि कर्मचारीको मनमानी र सर्भर डाउनका कारण नागरिकले भोग्नु परेको शास्ति प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले चुस्त र प्रभावकारी सेवा प्रभावका बारेमा दावी गरे पनि व्यवहारमा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताउनुभयो। उहाँले सरकारी कार्यालयहरूमा सर्भर डाउनको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै राजधानी वडा कार्यालय र नगरपालिका यातायात र राजस्व सेवा लिन जाँदा पनि यही समस्याको सामना गर्नु परेको बताउनुभयो। हामी डिजिटल युगको कुरा गरिरहेका छौं तर सामान्य सेवा पनि डिजिटल माध्यमबाट सहज रूपमा दिन सकिँदैन भने कसरी विश्वास गर्ने उनले प्रश्न गरे। सांसद पौडेलले सर्भर डाउनको समस्या केही मिनट वा केही घण्टाको मात्रै नभई कतिपय अवस्थामा हप्तौंसम्म कायम रहेको दावी गर्दै यसको वास्तविक कारणबारे सरकार स्पष्ट हुनुपर्ने बताउनुभयो। उहाँले यो केवल प्राविधिक समस्या हो वा नियोजित रूपमा सेवा अवरूद्ध गराइएको हो भन्ने विषयमा समय शंका उब्जिएको उल्लेख गर्नुभयो। आफ्नो गृह जिल्ला कास्की तथा पर्यटकीय राजधानी पोखराको भ्रमणका क्रममा नागरिकबाट प्राप्त गुनासो सुनाउँदै उनले सरकारी कार्यालयमा कर्मचारीको मनमानी अझै अन्त्य हुन नसकेको बताउनुभयो। अस्पतालमा बिरामीले भोग्नु परेको शास्ति, सड़क खानेपानी र पुल जस्ता विकास आयोजनामा भइरहेको ढिलासुस्ती तथा पर्यटकीय क्षेत्रमा पर्यटकको सुरक्षाप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको उनको भनाइ थियो। सांसद पौडेलले वर्तमान सरकारप्रति जनताको अपेक्षा उच्च रहे पनि सरकारी कार्यालयको कार्यशैलीमा अपेक्षित सुधार नआएको भन्दै नागरिकले बिहानदेखि बेलुकीसम्म कार्यालय धाउँदा पनि काम सम्पन्न हुन नसक्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले साउन 7 देखि 13 गतेसम्म मित्र राष्ट्र चीनको हप्ताव्यापी भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। चीनमा रहँदा पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले नेपाल चीन बीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा विस्तृत रूपमा प्रचार विचार अनुभवको आदान प्रदान गरेको उहाँको सचिवालयले जनाएको छ। त्यसक्रममा चिनिया पक्षले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा रहेको, नेपालले आफ्नो विकास निर्माण र रूपान्तरणको स्वतन्त्र बाटो पहिल्याएको देख्न चाहेको तथा नेपालको विकास प्रयासमा चीन कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको जनाएको थियो। सोही क्रममा नेता खनालले पनि नेपाल सधैं एक चीन नीतिमा दृढ़ रहेको र नेपालको भूमि चीन विरूद्ध कसैले प्रयोग नगरोस् भन्ने चाहना व्यक्त गरेका थिए। चीन भ्रमणका क्रममा नेता खनालले चिनिया कम्युनिष्ट पार्टी सीपीपीले आफ्नो स्थापनाको प्रथम शताब्दीमा उद्घाटन गरेको पार्टी संग्रहालय माओ त्से-तुङले सन् 1949 जनवादी गणतन्त्र चीनको स्थापना घोषणा गरेको तियानमेन स्याकरको मञ्च, स्वर्गको मन्दिर साथै विश्वकै अत्याधुनिक र विशाल विद्युतीय गाड़ीको कारखाना र सियाओमीको विस्तृत अवलोकन भ्रमण गरेका थिए। भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै खनालले नेपालले पनि चीनले जस्तै पार्टी निर्माण, क्रान्तिको बाटो, विकास र निर्माण वा समाजवाद निर्माण गर्दा विदेशीहरूको नक्कल वा दबावमा नपरि स्वतन्त्र बाटो पहिल्याएर मात्र विकास, रूपान्तरण र समृद्ध हासिल गर्न सकिने कुरामा जोड़ दिएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादका सांसद मनिष थाले तराई, मधेश र पूर्वका केही जिल्लामा विकसित पछिल्लो घटनाक्रमवादप्रति चिन्ता व्यक्त गरेका छन्। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले सुरक्षा, संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरे। सांसद झाले मधेस प्रदेशका करिब 20 जना सांसदले पार्टी सभापति रवि लामिछानेसँग उक्त क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए। पछिल्लो समय धनुषामा भएको ओम प्रकाशको मृत्यु र त्यसपछिको परिस्थितिप्रति लक्ष्य गर्दै झाले राज्यको सक्रियता र तत्परताका कमजोरी देखिएको बताए। पीड़ित परिवारले हालसम्म स्वभाव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उनको गृह प्रशासनको ध्यान आकर्षण गराए। यद्यपि सब अहिले बुझिसकेका छन्, सांसद झाले नेपाली समाजको ऐतिहासिक, धार्मिक र सामाजिक सहिष्णुताले बिथोल्न खोज्ने प्रविधिप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि सामाजिक साझा र भाइचारा कायम राख्न सबैमा अपील गर्नु भएको छ। सद्भाव र समयताका लागि सबैभन्दा पहिला निरन्तर आह्वान गरेर विभिन्न पहल कदमी उहाँले थाल्नुभएको हो। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको सम्बोधन पश्चात पनि उहाँले पूर्ण अपील गर्नुभएको छ। सुनौ उहाँको भनाई।
0: सुनसरीको देवानगंज पछाडि आज पर्सा, धनुषा, सिराका कैयन ठाउँहरूमा भएका तनावपूर्ण घटनाहरूले हामीलाई चिन्तित बनाएको छ। जयप्रकाश मेहता, ओम प्रकाश मेहता, गणेश यादव तीनजना नेपाली नागरिकहरूको अनाहकमा ज्यान गएको छ। कैयन साथीहरू घाइते हुनुभएको छ। यस्तो बेलामा हामी सबैले सरकारलाई खोज्ने रहेछौ, जुन स्वाभाविक पनि हो। तर यस्तो तनावका बीचमा, कर्फ्यूका बीचमा सरकार खोज्दै गर्दा हामीले भेटेनौं। सरकार र खास गरी गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले हामीले थप चिन्तित बनाएको छ। भर्खरै सम्माननीय प्रधानमन्त्रीजीको सम्बोधन हामीले सुन्यौं। सम्बोधनमा भनिएको छ जसले लापरवाही गरेको छ त्यसले कारवाही हुन्छ। यसका निम्ति गृह मन्त्रालयमा हामीले एउटा समिति बनाएका छौं। यस्तो झाडो टार्ने समितिले हुँदैन, एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनुपर्छ। किनकि योभन्दा पहिला पनि हामीले देखेका छौं, एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पूरा गर्दै, दोस्रो यस्तो सन्दर्भहरूमा गहिराईमा गएर छानबिन अनुसन्धान हुँदैन। त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीलाई थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनुपर्छ, समिति बनाउनुपर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने हो त्यो लडाई हामी लड्छौं। तर यहाँ विषय संघीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ। यही कुरा लिएर केही समय अगाडि मैले मध्य प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेँ। केही कामहरू भइरहेको कुराको जानकारी गराउनु भयो। यतिले पुग्दैन, थप पहल कदमी तपाईँले लिनुपर्छ भनेर उहाँलाई भनेको छु। सुनसरी र अरू प्रभावित जिल्लाहरू, खास गरी मध्य प्रदेशका जिल्ला अन्तर्गत रहेका थुप्रै गाउँपालिका, नगरपालिकाको प्रमुखहरू र कतिपय ठाउँमा त वडा अध्यक्षहरूसँग पनि आज दिनभरि मैले प्रत्यक्ष संवाद गरेको छु। उहाँहरूलाई मैले भनेको छु कि यो बेलामा तपाईँहरूसँग बडो ठूलो अपेक्षा छ। भोलि हामी अझै वृहत बैठक मार्फत सबै तहका साथीहरूका बीचमा कुराकानी पुर्याउनेछौं। यो सरकारको मात्र होइन, हाम्रो पनि अरू थप जिम्मेवारीको कुरा छ, राजनीतिक दलहरूको पनि। हामीले हाम्रो पार्टीका साथीहरूलाई भनिसकेका छौँ, फेरि म दोहोऱ्याएर भन्छु, नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो, तपाईँले गर्नुपर्छ, गरिराख्नु भएको छ। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली काँग्रेसको सदस्य पनि भइराख्छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। यो बेलामा तपाईँले पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ। तपाईँसँग मेरो यो अपेक्षा छ, तपाईँसँग मेरो अनुरोध पनि छ। आज मैले साथीहरूसँग कुराकानी गर्दा मलाई के जानकारी भयो भने थुप्रै युवा साथीहरू सड़कमा आउनुभएको छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। अब हामीले अर्को एउटा हिंसा थिक्न सक्दैनौँ, हामीले अर्को आगो थिक्न सक्दैनौँ। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। समस्याहरू भएका छन्, साथ नागरिकहरूले, साथीहरूले ज्यान गुमाउनु भएको छ, आगलागी भएको छ, कति साथीहरू घाइते हुनुभएको छ। यो एक एकको हिसाब किताब हामीले गर्नुपर्छ। बल बढी प्रयोग भएको ठाउँमा बल बढी प्रयोग जसले गरेको छ उसले यसको जिम्मा लिनै पर्छ, लिन लगाएर तपाईँ हामी मिलेर छोड्ने हो। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। तर यसका निम्ति वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ। त्यसैले मेरो तपाईँहरूसँग अनुरोध छ, यो बेलामा फिजिकल्ली पनि र सोसियल मिडियामा पनि कुनै पनि खालको भ्रम फैलाउने काम, उत्तेजना फैलाउने काम, हिंसालाई बढ़ावा दिने काम, कसैलाई प्रभोक गर्ने काम तपाईँले नगरिदिनु होला। तपाईँहरूबाट सबभन्दा बढी अपेक्षा हामीले गरेका छौँ, तपाईँहरूले सम्हाल्न सक्नुहुन्छ। किनकि मैले योभन्दा अगाडि उत्तेजनामा आएका युवाहरू मात्र होइन, सम्हाल्न सक्ने ताकत भएका युवाहरू पनि देखेको छु। तपाईँहरूबाट ठूलो अपेक्षा गरेका छौँ। म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु, यो बेलामा तपाईँ हामी सबै मिलेर यसलाई थाम्नु पर्नेछ, यसलाई बचाउनु पर्नेछ। त्यसपछि हामी समस्याको गहिराईमा पुगेर यसको जे जे गर्नुपर्ने हो त्यो सबै कुराहरू गरौँला। यसका निम्ति म तपाईँहरू सबैलाई अनुरोध गर्छु, तपाईँहरूले या ख्याल गर्नुपर्छ, थाहै नपाइकन हामी प्रयोग भइरहेका हुन्छौँ कहिले काहीँ। यही बेलामा आफ्नो स्वार्थको रोटी सेक्नेहरू विभिन्न सोचका साथमा विभिन्न तरकिब लगाएर तपाईँ हाम्रो बीचमा आइरहेका हुन्छ, तिनलाई चिन्नुपर्छ, तिनलाई पन्छाउनुपर्छ। यसका निम्ति फेरि एकपटक शान्तिको वातावरण हामीले बनाउनै पर्नेछ। यसका लागि म तपाईँहरू सबैलाई अपील गर्न चाहन्छु, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, बन्धुत्व सबै हाम्रो अलौकिक पुँजी हो। हाम्रा सबै धर्मले यही कुरा हामीलाई सिकाएको छ, कल्याण गर, मानवताको सेवा गर, मिलेर बस, यिनै कुराहरू सिकाएको हुन्छ। कसैको पनि गलत कुरा भन्न नलागौं, यो सद्भावलाई सहिष्णुतालाई कायम राख्नको निम्ति तपाईँले तपाईँको ठाउँबाट मैले मेरो ठाउँबाट हामी सबैले आफ्नो ठाउँबाट कामहरू गरौं सरकारले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छैन तपाईँलाई थाहा छ मलाई थाहा छ उसको हिसाब किताब हामी गरौंला हिसाब किताब पनि मागौंला तर यो बेलामा हिसाब किताब माग्ने कुरालाई पनि केही समय खाती राखेर तपाईँले तपाईँको ड्युटी मैले मेरो ड्युटी गर्नुपर्नेछ किनकि सद्भाव हामीलाई चाहिएको छ सहिष्णुता हामीलाई चाहिएको छ अर्को कसैले पनि अनाथमा ज्यान गुमाउन नपरोस् कसैको घर सम्पत्ति आगलागी भन्न नजलोस् हाम्रो बीचको बन्धुत्व कहीँ नटुटोस् यसका निम्ति तपाईँ हामी सबै मिलेर प्रयास गरौं यही नै सबैलाई अनुरोध गर्न चाहन्छु धन्यवाद जयपाल सुनसरीको देवानगंज
1: अब बाँकी समाचार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेका छन् समितिको अनुसार शिवशिखर सहकारीका 56 जना पीड़ितले बचत फिर्ता गराएका हुन् हालसम्म शिवशिखर सहकारीको करिब 1400 जना बचतकर्ताले रकम फिर्ता पाएका छन् अब विदेशका समाचार जापानको क्युसु द्वीपमा मंगलबार गएको 6.8 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 34 पुगेको छ स्थानीय अधिकारीहरूका अनुसार उद्धार टोलीहरूले अझै पनि भग्नावशेषमा फँसेका सम्भावित जीवित व्यक्तिको खोजी गरिरहेका छन् भूकम्पका कारण घर विद्युत प्रसारण लाइन तथा अन्य पूर्वधारमा व्यापक क्षति पुगेको छ एउटा सपिङ सेन्टरको केही भाग भत्किएपछि करिब 1 घण्टासम्म सोही स्थानमा भएका विस्फोटले थप मानवीय क्षति भएको जनाइएको छ भूकम्पपछि करिब 9,000 व्यक्ति राहत तथा अस्थायी आश्रय केन्द्र बसिरहेका छन् भने 30,000 भन्दा बढी घरधनी अझै पनि विद्युत सेवाबाट वञ्चित भएका छन् अब खेलकुदको समाचार आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेदरल्याण्ड्स हर्मन्स निराशजनक बनाएपछि नेपालको शीर्ष चरारमा रहँदै सिधै विश्वकप चरणमा पुग्ने र एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ नेदरल्याण्ड्समा भएको त्रिकोणात्मक श्रृंखलामा नेपाल नामिबिया र नेदरल्याण्डसँगको चारै खेलमा पराजित भएपछि लीग दुईको अंक तालिकामा छैटौं स्थानमा समित रहेको छ आजसम्म 32 खेल खेलेको नेपालले 11 जित 19 हार र 2 खेल नतिजाविहीन रहँदा 24 अंक जोडेको छ अब नेपालले ओमान र क्यानाडासँग अन्तिम त्रिकोणात्मक श्रृंखला खेल्न बाँकी छ तर गणितीय रूपमा बाँकी चारै खेल जिते पनि चौथो स्थानमा रहेको ओमानले आफ्ना सबै बाँकी खेल गुमाउनु पर्ने अवस्था रहेकाले नेपाल शीर्ष चारमा पुग्ने सम्भावना अत्यन्त न्यून रहेको छ यद्यपि नेपालको एक दिवसीय मान्यता जोगाउने अवसर भने अझै बाँकी छ आईसीसीको प्रतियोगिता संरचना अनुसार लीग दुईका पुच्छारका चार टोली र मे च्यालेन्ज लीगबाट छनौट भएका चार टोलीबीच विश्वकप छनौट प्ले अफ खेलाइनेछ वर्तमान अवस्था अनुसार नेपाल नामिबिया क्यानाडा र यूएई लीग दुईबाट तथा जर्सी क्वेज युगाण्डा र इटाली च्यालेन्ज लीगबाट प्ले अफमा पुग्ने सम्भावना रहेको छ आठ टोलीबीच हुने प्ले अफमा शीर्ष चारभित्र स्थान बनाउने सके नेपालले आफ्नो एक दिवसीय मान्यता कायम राख्नेछ र विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउनेछ त्यसपछि विश्वकप छनौटमाको शीर्ष चारमा पर्न सके मात्र नेपालले सन् 2027 दक्षिण अफ्रिका जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछ लीग दुईमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको नेपालका लागि अपले आफ्नो एक दिवसीय मान्यता जोगाउने र विश्वकप यात्रालाई जीवित राख्ने अन्तिम अवसर बनेको छ त्यसैले ओमानमा हुने बाँकी खेललाई प्ले अफको तयारीका रूपमा लिएर उत्कृष्ट प्रदर्शन गर्न नेपालका लागि अपरिहार्य देखिएको छ यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक सुनसरी घटनापछि राष्ट्रपति प्रधानमन्त्री र पूर्व राजाको साझा सन्देश शान्ति र सद्भाव कायम राख्नु अपील काशीमा र्याली जुलुस र सभाका लागि प्रशासनको पूर्व स्वीकृति अनिवार्य मानवाधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न विधेयकको मसौदा प्रदर्शित बाबा दर्ता कास्की प्रहरीद्वारा विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार भएका 7 जना प्रतिवादीलाई पक्राउ राजधानी विभागले थप आवेदन भारमा खोज्ने रासपाका पूर्व स्वास्थ्य सल्लाहकार डाक्टर प्याकुरे स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सुनसरी तनावमा दलदेखि नागरिक समाजसम्मको एउटै स्वर शान्ति सद्भाव र संयमको अपील एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग सर्भर डाउनका नाममा नागरिकलाई दुःख नदिन सरकारलाई राष्ट्रवा सांसद प्रौडेलको शिवशिखरका बचतकर्तालाई रकम फिर्ता जारी थप 56 जनालाई रकम फिर्ता जापानमा गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 34 पुग्यो र विश्वकपको सिधा छनौटबाट नेपाल लगभग बाहिर अब प्ले अफमा नै अन्तिम आशा रेडियो सफलता तार पारेको बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ हाम्रो संचार बेटिन अहिले 6 बजे खबर सङ्गाल आउनेछ हामीसँग सफलताको पाइलामा केही विरोध भए सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4
5: मेगाहर्ज।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्ट मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला सँगै स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
11: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समीक्षा काठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको। समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
10: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
8: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
10: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
13: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
15: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
16: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
17: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
16: अनि कहाँ छ छोरा यो पसल?
17: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
18: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
16: पोखरा दुई बिन्दवासिनी बस पार्क
18: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
16: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
18: मोबाइल नम्बर 98460 59581
16: 98165 1475।

0: जब आए इस जगत में जग हंसा तुम रोए, ऐसी करनी कीजिए तुम हंसो जग रो। चमको इस गगन में चमको, और इसका एक ही तरीका है, एक तो हवा की जरूरत है, और हवा होगी कैसी, उसकी कृपा की हवा। वो दौड़े उसके हाथ में हो डोर, और किसी के हाथ में डोर नहीं होनी चाहिए।
1: Hear yourself, स्वयं को आवाज लाए सुन हो।
2: यो कथाको कैयौं कैयौं कैयौं व्याख्या गरिएको छ। यो धेरै तरिकाले यो कथालाई राखिएको छ, तर एउटा नयाँ व्याख्या छ। एकजना मान्छे आयो र ऊ गुरु कहाँ आयो। ती गुरु एकदमै सुन्दर शहरमा एउटा अत्यन्तै राम्रो महलमा बस्दथे। त गुरुले उनले भने, ए तिमी आइपुग्यौ। उसले भन्यो, हो म तपाईँ कहाँ आएको छु, म तपाईँसँग कुरा गर्न चाहन्छु, म तपाईँसँग सिक्न चाहन्छु, म तपाईँबाट ज्ञान प्राप्त गर्न चाहन्छु। गुरुले भने, केही गाह्रो छैन, तर पहिला जाऊ, मेरो बगैंचाको आनन्द लिऊ, मेरो महलको आनन्द लिऊ। यो शहर वास्तवमै सुन्दर छ, साँच्चै साँच्चै अत्यन्तै सुन्दर छ, यसको आनन्द लिऊ। त्यो मान्छेले भन्यो, ठिक छ म जान्छु। उनले भने, जानुभन्दा पहिला यो दियोलाई आफ्नो साथमा लिएर जाऊ। र उनले दियोलाई एकदमै माथिसम्म तेलले भरिदिए, एकदमै माथिसम्म, एकदमै माथिसम्म भरिदिए। र उनले भने, यसलाई आफ्नो साथमा लिएर जाऊ, र जब तिमी सबै ठाउँमा घुमिरहेको हुनेछौ, यसलाई ध्यान दिनु कि यसबाट तेलको एक थोपा पनि नझरोस्। त्यो मान्छे घुम्न गयो। जब उसले ती सबै देख्यो, उसले प्रशंसा गर्दै गयो, महलको प्रशंसा गर्दै गयो, बगैंचाको प्रशंसा गर्दै गयो, शहरको। र जब ऊ फर्केर आयो, गुरुले सोधे, कस्तो लाग्यो। उसले भन्यो, वास्तवमा मेरो पूरै ध्यान यसैमा थियो कि यो दियोबाट तेल एक थोपा पनि नझरोस्। म त साँच्ची नै लक्ष्यहीन भएर घुम्दै थिएँ, मैले वास्तवमै कुनै पनि कुराको आनन्द लिन सकिन, किनकि मेरो पूरै ध्यान यहाँ थियो, त्यो ठाउँमा नभइकन जहाँ यो हुनु पर्थ्यो। गुरुले भने, ठिक छ, फेरि जाऊ, यसलाई छोडिदेऊ, यो दियोलाई यही छोडेर जाऊ, यसको चिन्ता नगर्नु। ऊ फर्केर आयो, सोधे, कस्तो थियो। ओहो, मैले एकदमै आनन्द लिएँ, मूर्तिहरू अत्यन्तै सुन्दर थिए, ओहो यो अति नै सुन्दर थियो, बगैंचा असाध्यै राम्रो थियो, फूल अत्यन्तै मनमोहक थियो, मूर्तिहरू धेरै राम्रा थिए, पेन्टिङ असाध्यै राम्रो थियो। गुरुले भने, हेर यी सारा चिजहरू त्यति बेला पनि त्यही नै थिए, तर तिम्रो ध्यान तिनीहरूमाथि थिएन, तिम्रो ध्यान कतै अन्तै थियो। तपाईँको ध्यान कता छ, तपाईँको जीवनमा तपाईँको ध्यान कता छ, तपाईँले जीवित हुनुको आनन्द लिनुपर्छ। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनुको आनन्द, केवल जीवित हुनुको। के तपाईँ आनन्द लिनुहुन्छ? केवल जीवित हुनुको। मलाई थाहा छ कि तपाईँहरूले भोजको आनन्द लिनुहुन्छ, मलाई थाहा छ तपाईँ साथीहरूको घर जान मन पराउनुहुन्छ, मलाई थाहा छ कि तपाईँलाई गीतहरू मनपर्छ, तपाईँ सिनेमा जान मन पराउनुहुन्छ, तपाईँले यो मन पराउनुहुन्छ। मलाई थाहा छ कि तपाईँ ती सारा चिजहरूको आनन्द लिनुहुन्छ। के तपाईँ आनन्द लिनुहुन्छ केवल जीवित हुनुको? यदि छैन भने तपाईँको ध्यान गलत चिजहरूमा केन्द्रित छ, किनकि यो हो बगैंचा। जीवन स्वयं ईश्वरको बगैंचा हो, यसको सुन्दरताको कुनै सीमा छैन, यो भरिएको छ ईश्वरका छायाहरूबाट। यो राम्रो छ, यो सुन्दर छ, यसमा रंग छ, यही हो जहाँ वास्तविकता विद्यमान छ। यस्तो यथार्थ जुन विवाद रहित छ, एउटा वास्तविकता जुन सरल छ, एउटा यथार्थ जुन ग्रहण योग्य छ, एउटा सत्य जुन वास्तविक छ, एउटा यथार्थ जसले शान्ति ल्याउँदछ, त्यही हो जहाँ यो हृदय नाच्न चाहन्छ, त्यही हो जुन गीतहरूको पनि गीत हो। त्यो गीतलाई सुनेर तुरन्त स्वतन्त्रता मिल्दछ, स्वतन्त्रता, स्वतन्त्रता। अन्य हरेक चीजहरूबाट स्वतन्त्रता। तपाईलाई थाहा छ कि मानिसहरूले कोशिश गरिरहेका छन् कि कसरी कसरी उड्ने। मैले हवाई जहाजको बारेमा कुरा गरिरहेको छैन, बस उड्नुको बारेमा। तपाईँलाई थाहा छ, उड्न उड्न उड्न, मानिसहरू भन्छन्, उड उड उड, आफ्नो सफलतामा उड, आफ्नो व्यापारमा उड। उड्नका लागि तपाईँलाई पखेटा उमार्न जरूरी छैन, तपाईले केवल यति नै गर्नुपर्छ, बन्धनलाई काट्नु पर्छ। बन्धनलाई काट्नुहोस्, यसैले तपाईलाई पछाडि पार्छ। आफ्नो स्वभावलाई बुझ्नुहोस्। तपाईको स्वभाव हो सन्तुष्ट हुनु, तपाईको स्वभाव हो खुशी हुनु, तपाईको स्वभाव हो शान्ति चाहनु। र यथार्थ के हो भने तपाईले यो सफलतापूर्वक गर्न सकिरहनु भएको छैन। र यस्तो यस कारण किनकि एक थोपा पनि झर्नु हुँदैन, त्यही छ तपाईको ध्यान। र तपाई प्रत्येक दिन शानसँग बिताइरहनु भएको छ र तपाईको ध्यान छ कि दुई थोपा नझरोस्, दुई थोपा नझरोस्, दुई थोपा नझरोस्, दुई थोपा नझरोस्। आफ्नो ध्यानको केन्द्र बदल्नुहोस्। यस्तो होइन कि तपाईमा ध्यान दिने क्षमता छैन, तपाईमा गलत चीजमाथि ध्यान दिने क्षमता छ। आफ्नो ध्यान त्यस चीजबाट हटाउनुहोस् जसबाट तपाईलाई शान्ति प्राप्त हुने छैन, र त्यस चीजमा लगाउनुहोस् जसबाट तपाईले शान्ति पाउनुहुनेछ। यदि तपाईँ खोज्दै हुनुहुन्छ भने आफ्नो जीवनमा प्रश्नलाई नखोज्नुहोस्, त्यो स्रोतलाई खोज्नुहोस् जसमा सारा उत्तर पाइयोस्। यदि तपाईँले आफ्नो जीवनमा केही खोजिरहनु भएको छ भने त्यो ऐना खोज्नुहोस् जसले तपाईँलाई आफैसँग भेटाओस्। त्यो ऐनालाई खोज्नुहोस् जसले तपाईँलाई स्वयंसँग भेट गराओस्। र जब तपाईँले आफ्नो जीवनमा यस्तो पाउनुहुन्छ त यसको प्रयोग गर्नुहोस्, त्यसको उपयोग गर्नुहोस्। ध्यान, ध्यान यस जीवनको आनन्द लिनुमा, ध्यान। यही नै मैले तपाईँहरूसँग भन्नु छ, मलाई तपाईँहरूसँग यही नै भन्नु छ। मैले तपाईँहरूसँग यो कुरा भन्नु नपर्ने थियो, तपाईँहरूलाई यो कुरा थाहा हुनुपर्छ, तर मैले तपाईँहरूलाई यो कुरा भन्नुपर्छ किनकि तपाईँलाई यो थाहा छ तर तपाईँले यसलाई बिर्सनुहुन्छ। त्यसैले ध्यान दिनुहोस्, स्वीकार गर्नुहोस् कि तपाईँ जीवित हुनुहुन्छ। यो सबभन्दा ठूलो आशीर्वाद हो जुन जहिले पनि तपाईँ प्राप्त गर्न सक्नुहुन्छ। तपाईँको ध्यान कता छ? तपाईँको जीवनमा तपाईँको ध्यान कता छ? तपाईँले जीवित हुनुको आनन्द लिनुपर्छ। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनुको आनन्द, केवल जीवित हुनुको। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनु।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होटलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
10: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ECG मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, TT, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायत को ल्याब सेवा जनरल फिजिशियन डाक्टर गोविंदराज पांडे बिहान र बेलुका बिरामी जांच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
12: सम्पर्क
10: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा सांग्रीला बैंकको ठीक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पांडे शम्भुराज पांडे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551 9845505251।
14: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नु

0: पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
4: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक, श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
5: बाकेलाल स्पोर्ट्स मुक्त विशाल बजार चिप्लेढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98116692983, 98565852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
6: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको उडेर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशात्मक रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा हामी आज छलफल गर्नेछौ पछिल्लो समय हामीले उठाइरहेको प्रसंग, राजनीतिक क्षेत्रमा युवा जनशक्ति एकदमै कम भए भनिरहँदा अहिले जुन पछिल्लो सरकार गठन भयो त्यो सरकारमा हेर्ने हो भने अधिकांश व्यक्तित्व भनौ अथवा धेरै व्यक्तिहरू चाहिँ 100% 99% व्यक्तित्वहरू चाहिँ युवा हुनुहुन्छ। देशको प्रधानमन्त्रीज्यू त मेरो भाइ उमेरको व्यक्तित्व हुनुहुन्छ भने आज हामी छलफल गर्नेछौ युवा नेतृत्व र अहिलेको राजनैतिक परिवर्तनको विषयमा छलफल गर्नेछौ। छलफलका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य हुनुहुन्छ, आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ, सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ गुरूप्रसाद बराल। उहाँसँगको कुराकानी लिएर आएका छौ। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। अहिलेको पछिल्लो राजनीतिक परिवर्तनलाई जुन मैले अघि पृष्ठभूमिमा पनि भने होइन, एकैचोटि जुन खालको परिवर्तन भयो त्यसलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: यो चाहिँ कस्तो छ भन्दाखेरि हजुरको देशमा प्रजातन्त्र आयो, प्रजातन्त्र हुँदै लोकतन्त्र भनियो, गणतन्त्रसम्म आइसक्यो, तर पनि नागरिकहरूका आवश्यकताहरू, नागरिकताका चाहिँ समस्याहरू चाहिँ ती हलहरू हुन सकेनन् र झन् देश बर्बादीकरणतिर गयो, क्षयीकरणतिर गयो। त्यसले गर्दाखेरि अहिलेको यो पुस्ताले त्यसलाई चुपचाप सहेर बस्न सकेन र हामीले जेएनजी आन्दोलनको एउटा कठोर समयलाई हामीले चाहिँ त्यसलाई चाहिँ हामीले सहनु पर्यो र 76 जनाभन्दा पनि 52 नानीहरूले शहादत प्राप्त गर्नुभयो। त्यो भनेको हजुरको एउटा फ्रस्ट्रेसन थियो, त्यो आक्रोश थियो र देश नबनेको पीड़ा थियो र बेरोजगारीको समस्या थियो। त्यो चिजले एउटा यो देशलाई यस्तो टर्निङ पोइन्टमा युटर्न गरेर बदलियो कि अब यो देशमा युथहरूले सम्हाल्नु पर्ने हुन्छ र त्यसलाई एउटा गति दिनुपर्छ भन्ने एउटा चाहिँ त्यसले मार्ग निर्देशन गरेको मैले महसुस गरेको छु।
0: हजुर, अब यो जुन यहाँले भन्नुभयो फ्रस्ट्रेसन थियो होइन, देश बनेको छैन भन्ने थियो, अब त्यो बनिहाल्छ भनेर फेरि आम नागरिकले कसरी विश्वास गर्ने? अहिलेको यो छोटो समयको परिवर्तनलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: हरेक कुरालाई हामीले समयलाई छोडिदिनु पर्ने हुन्छ।
0: हजुर,
1: तर हामी चाहिँ मानिस हौ नि त, हामी जहिले पनि आशातीत जिन्दगी बाँचेर हिँड्ने गर्छौँ। किन भन्दाखेरि त्यो पुस्ता जसले हामीले सम्मान गरेका थियौँ, जसले चाहिँ जेल खानुभयो, नेल खानुभयो, तपाईँको चाहिँ धेरै दुःख र कष्ट गरेर यहाँसम्म लिएर आउनुभएको थियो, उहाँहरूले चाहिँ राम्रो गर्नुहुन्छ भनेर हामी आशा पनि थियौँ र उहाँहरूलाई पटक पटक हामीले साथ सपोर्ट गर्यौं। दुई तिहाईका बहुमतहरू थियौं, यो देशमा कुन पार्टीले दुई तिहाई बहुमत ल्याएन? मिलेर पनि जसरी हुन्छ उहाँहरूले चाहिँ हामीलाई चाहिँ डेलिभरी दिन्छु भन्ने नाममा झुक्क्याउनुभयो। करप्सनले सीमा नाग्यो, अन्याय, अत्याचार, पापाचार, दुराचार, भ्रष्टाचार, व्यभिचार, होइन? अब यो 35-40 वर्षको यो पिरियडमा हामीले देख्नु पनि देखियो, नदेख्नु पनि देखियो। मलाई चाहिँ लागेको थिएन यी हाम्रा अग्रज व्यक्तित्वहरू, उहाँहरू पनि त हाम्रै काका, हाम्रै पिताजीहरू, बाबाहरूको पुस्ता हो नि, यहाँ कुनै पनि ग्रहबाट छुट्टै मान्छेहरू कोही पनि आएका छैनन् र उहाँहरूले चाहिँ जुन धोका दिनुभयो त्यो ठूलो धोका हो त्यो, किनभने उहाँहरू सम्पत्ति कमाउन लाग्नुभयो। यो देशको मन्त्रीहरू, प्रधानमन्त्रीहरू माफियासित मिलेर जब सम्पत्ति कमाउन थाल्छ, देशले आफ्नो मार्गलाई चाहिँ छोडेर गलत मार्गमा जान्छ भन्ने भाष्य उहाँहरूले स्थापित गर्नुभयो, त हामी क्लियर साथ भन्न सक्छौ। त्यस कारणले गर्दाखेरि अब उहाँहरूलाई पनि मेरो चाहिँ रिक्वेस्ट के छ भने, एकचोटि तपाईँका भाइ छोरा छोरीहरू मैदानमा आएका छन्, एकचोटि हेर्नुहोस् न, एकचोटि उहाँहरूलाई हेराउन र उहाँहरूले चाहिँ पक्कै पनि राम्रो गर्नुहुन्छ। किन भन्दाखेरि यो पुस्ता भनेको, हाम्रो पुस्ता भनेको हामीले चाहिँ यो देशका दुर्दशाहरू मात्रै होइन, यो देशका चाहिँ दैविक विकटहरू होइन, भूकम्पका कुराहरू, हजुरको चाहिँ कोविडका कुराहरू, हामीले यो पुस्ताले नभोगेको कुरा केही पनि छैन। कहिलेकाहीँ लाग्छ यो सबैभन्दा भाग्यमानी पुस्ता पनि हो र कहिलेकाहीँ लाग्छ सबैभन्दा दुःखी पुस्ता पनि हो। हामी बाँच्न सिकेका छौँ, हामी सङ्घर्षबाट खारिएर निस्कन समय र परिस्थितिले हामीलाई सिकाएको छ र अब हामीले चाहिँ धोका दिनु हुँदैन, यो पुस्ताले धोका दिनु हुँदैन, यो पुस्तामा आशा छ, यो पुस्तामा मानिसहरूले चाहिँ प्रार्थना गरिरहेका छन्। पक्कै पनि अब यो देश र नेपाल र नेपालीको जय हुन्छ, यो पुस्ताले राम्रो गर्छ, हामीले वेट एन्ड सी केही समय त पर्खिनु पर्यो नि, भन्न त हामीले 100 दिनको पार गरिरहेका छौँ र यो पुस्ताले निराशा हुन दिँदैन। यदि निराशा हुने वातावरण बनायो भने पनि ती पुस्ताहरू आउने छैनन् र योभन्दा तल्लो पुस्ता, अहिले प्रधानमन्त्रीको उमेर 37 वर्ष भनिरहँदा अब 25 वर्षको पुस्ता हुन्छ, कसैले पनि चाहिँ त्यो दिवा सपना नदेखे हुन्छ होइन, तर यो पुस्तालाई चाहिँ देश बिगार्नको लागि छुट छैन, यसैले गर्छ, गर्नको लागि अगाडि बढिरहेका छन्, उनीहरूसित क्लियर भइसक्छ।
0: मैले सुनेकी थिएँ जुन देशका नेता व्यापारी हुन्छन् त्यो देशका जनता सधैँ अभावमा जिउँछन् भनेर सुनेकी थिएँ, साँच्चै हो त्यो? जुन धन कमाउनै लागेका नेता त व्यापारी नै त भयो नि होइन, कसरी आउँछ भन्नेमै लागे के?
1: कल्पना गर्नुहोस्, मैले त्यो परिस्थिति एकदम नजिकबाट पनि देख्ने एउटा मौका पाएँ होइन। म चाहिँ कलेज पढ्ने गर्दै गर्दा म काठमाडौँमा होइन, आदरणीय व्यक्तित्वज्यूहरू मेरो पारिवारिक पृष्ठभूमिमा हेर्नुहुन्छ भने होइन, मेरो चाहिँ फ्यामिलीमै एमालेबाट नेतृत्व गर्नुभयो, मन्त्रीसम्म हुनुभएको छ मेरो ग्रान्ड फादर होइन, नेपाली कङ्ग्रेसमा मेरो काकाहरू हुनुहुन्छ, मैले धेरै नजिकबाट आदरणीय व्यक्तित्वहरू हेरेको छु, व्यक्तिगत रूपमा उहाँहरू सम्मानित हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, प्रार्थनीय हुनुहुन्छ, उहाँले देशलाई गद्दार गर्ने काम त गर्नुहुन्छ, तर उहाँहरूको पार्टीको जुन नेतृत्व छ त्यो लिडरसिपले यो देशमा केही गरेन होइन। तपाईँको पजेरो काण्ड, रातो पासपोर्ट काण्ड होइन, तपाईँको चाहिँ के अरे सांसद खरिद बिक्री काण्डहरू, महाकाली सन्धिहरू होइन, यी यस्ता यस्ता चिजहरूबाट हामी बुझ्दै बुझ्दै आइरहेका छौँ। जब चाहिँ हजुरको मलाई कहिले कहिले के लाग्छ भन्दाखेरि नेतृत्वहरूले एकदमै कठिन सङ्घर्ष गर्नुभयो होइन, अभावमा बाँच्नुभयो र उहाँहरूको हातमा एक्कासी तपाईँको चाहिँ त्यो फल प्राप्ति भयो, तर त्यो फलको चाहिँ अर्थ उहाँहरूले नबुझ्नु भएन होला होइन, केही चाहिँ त व्यापारीहरूको घेराबन्दीमा पर्नुभयो, केही माफियाहरूको घेराबन्दीमा पर्नुभयो, तर उहाँहरूको चाहिँ सांसदको गरिमामय पद, मन्त्रीको गरिमामय पद, देशलाई निकास दिने होइन उहाँहरूका कुराहरू, तपाईँको चाहिँ होइन साम्यवादका कुराहरू, समाजवादका कुराहरू, लोकतन्त्रका कुराहरू, कति गहकिला कुराहरू थिए, तर ती उहाँहरूको मुखमा मात्रै भयो, तर उहाँ एउटा चाहिँ सानो दायरामा अड्किनु भयो, किनभने उहाँहरू चाहिँ व्यापारीहरू होइन माफियाहरू जसले चाहिँ तपाईँको चाहिँ होइन नेतालाई प्रभावमा पारेर, तपाईँको शक्तिलाई र सत्तालाई प्रभावमा पारेर आफ्नो मुठीमा हालिमुहाली गर्छन्, ती मानिसहरूको चक्कर बिउमा फस्नु भएर उहाँहरूले आफ्नो लक्ष्य गतिशीलतालाई नै बिर्से जस्तो मलाई लाग्छ।
0: हजुर, त्यही कारणले हो नयाँ राजनैतिक शक्तिको आवश्यकता महसुस भएको
1: हजुरको यो समय हो, यो आवश्यकता महसुस हुँदैन तर समयले ल्याइदिन्छ, हजुरको समयले किन ल्याइदिन्छ भन्दाखेरि जब घरमा एउटा पिताले घरलाई राम्रो तरिकाले ह्यान्डल गर्दैन, छोराछोरीको चाहिँ माया ममता, आफ्नो श्रीमतीलाई चाहिँ गर्ने रेस्पेक्ट प्रेम जब हुँदैन, जब ऊ चाहिँ रात विरात जाँड खाएर आउँछ होइन, जब घरको बारेमा अस्तव्यस्त छ उसलाई केही मतलब हुँदैन भने होइन, त्यो परिवारमा एकदमै विडम्बना खड्किन्छ, बडो दुःखदायी कष्टकर हुन्छ त्यो परिवारमा बस्ने मान्छेहरूलाई, ठ्याक्कै राज्य पनि त्यस्तै हो, देश पनि त्यस्तै हो, देशको अभिभावकले जब चाहिँ तपाईँका गरिबका झुपडीहरू भुल्न थाल्छ, ती च्याकिएका कपडाहरू हगि, ती चाहिँ हजुरको दुर्गम बस्तीहरू जहाँ आजसम्म आजको दिनसम्म सदरमुकामसम्म चाहिँ कालो पत्रीले जोडिएको छैन, त्यहाँको चाहिँ शिक्षाको अवस्था, त्यहाँको स्वास्थ्यको अवस्था, त्यहाँको मानिसहरूको चाहिँ तपाईँको चाहिँ चेतनाको अवस्था होइन, जब शिक्षामा चाहिँ राम्रो तरिकाले हामीले चाहिँ अगाडि बढाउँदैनौँ, त्यो मानिसहरूले चाहिँ कसरी चाहिँ तपाईँको चाहिँ उन्नति प्रगति र समृद्धिको यात्रा तय गर्न सक्छ होइन। कहिले कहिले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई म सम्झिन चाहन्छु होइन, कैयौँ चाहिँ तपाईँको चाहिँ ती साइन्टिस्टहरू वैज्ञानिकहरू पतन भएर गइरहेका छन्, हलो समाउँदै उनीहरू गइरहेका छन्, किनभने अवसर प्राप्त नगरिसकेपछि त्यो सम्भावित पोटेन्सियल त त्यो ऊर्जा चाहिँ मरेर गएको हुन्छ, त्यो हाम्रो नेतृत्वले त्यसलाई जोड्नुपर्ने थियो नि त होइन। हजुरले हेर्नुभयो भने 35 वर्षसम्म एउटा आयोजना सम्पन्न नहुने होइन, मिलाम्चीको बारेमा अझै पनि हामी चाहिँ कहिले मेलम्ची आउला कहिले के भइरहेछ कहिले के भइरहेछ त्यहाँ गइरहेछ पचासौँ वर्ष भइसक्यो हुलाकी राजमार्गहरू बन्दैनन् ठ्याक्कै यही पेरिभेरीमा हजुरले समृद्ध भनेका देशहरू हेर्नुहोस् त दुबईको कुराहरू गर्नुहोस् मलेसियाको कुराहरू गरौँ सिङ्गापुरका कुराहरू गरौँ होइन ती खाडी राष्ट्रहरू जहाँ बालुवा मात्रै छ एउटा रुखलाई हुर्काउनको लागि एउटा मान्छे हुर्काउनुभन्दा बढी चाहिँ दुःख र कष्ट छ त्यस्ता देशहरू भन्न सक्छन् भने यो हाम्रो पवित्र पुण्यभूमि हजुरको होइन उत्तरको हिमालबाट सप्तगण्डकी सप्तकोशी सप्तभेरी अविरल रूपमा बगिरहेका छन् जताततै हरियाली छ होइन हजुरको चाहिँ अब हामीसित चाहिँ तपाईँको युरेनियमको कुराहरू गर्नुहुन्छ भने लोमानथाङमा मुस्ताङको लोमानथाङमा चाहिँ 20,000 टन भन्दा त्यसलाई चाहिँ निकालियो भने त्यसलाई चाहिँ तपाईँको प्योर गर्ने त्यो एउटा प्रणाली हुन्छ त्यसलाई चाहिँ शुद्धिकरण गर्ने हो भने 20,000 टन भन्दा बढी हामीसित त्यहाँ चाहिँ युरेनियम छ हामीसित तपाईँको चाहिँ मकवानपुरको चाहिँ हेटौँडा बजारबाट 40 किलोमिटर उत्तरमा तपाईँको 15,000 भन्दा बढी टन हामीले प्योर शुद्धिकरण गरेको चाहिँ युरेनियम निकाल्न सक्दा रहेछौँ होइन आज संसारको सबैभन्दा महँगो धातुको रूपमा त्योभन्दा 32 अरू जिल्लाहरूमा युरेनियम छ भनेर हाम्रो चाहिँ तथ्याङ्कहरू छ भनेपछि हामीसित के छैन होइन हाम्रो चाहिँ यी नदीहरू चाहिँ चाइनातिर किन बगेनन् किन हाम्रो चाहिँ हिमाल पहाड तराई हुँदै बगे त्यो समृद्धि होइन र होइन आज सिंचाइ यत्रो जलस्रोतको धनी देशमा सिंचाइको छैन भन्दाखेरि कति लाजमर्दो अवस्था छ हाम्रो 70% तराई भूभागमा अझै सिंचाइ पुगिरहेको छैन यो कमजोरी कसको त होइन सत्तामा बसेर डाडु पनि लिएर हामी गर्छौँ नि त देश विकास गर्छौँ हामी जनतालाई समृद्धि दिन्छौँ भन्ने व्यक्तित्वहरूले सोच्नुपर्ने कुराहरू होइन कहाँ अल्मलिनु भयो उहाँहरू हगि त्यस कारणले गर्दा यो हाम्रो बाध्यात्मक परिस्थिति हो उहाँहरूलाई गाली गर्नु उहाँहरूलाई चाहिँ अपमान गर्नु हाम्रो कुनै लक्ष्य छैन तर हामीले चाहिँ ठ्याक्कै त्यहीँ जोडिन्छ यो 40 वर्षमा उहाँहरूले कहाँ कहाँ सुक्नुभयो किनभने पैसा कमाउनु राजनीतिको ध्येय होइन
0: हजुर जियोस् परिवर्तनै नभएको त होइन नि त फेरि संसार स्वास्थ्य क्षेत्रमा केही परिवर्तन त भएको छ
1: परिवर्तन त समयले लिएर आउँछ यो समयले तपाईँको हगि ती छिमेकी राष्ट्रहरू ती विकसित देशहरू चाहिँ त्यो लेभलमा पुगिसक्दाखेरि हामी त यो बाध्यात्मक परिस्थितिमा यहाँ आउनै पर्ने हुन्छ किनभने यो हामीले चाहेर पनि नचाहेर आउनुपर्ने हुन्छ जस्तो हेर्नुहोस् आज त एलन मस्कहरू 2080 हामी 5 लाख मान्छेहरू मङ्गलमा लिएर जान्छौँ भनेर प्लान गरिरहेका छन् 2030 उनीहरूले चाहिँ ती मान्छेहरूलाई चाहिँ होइन क्रिएट गरिसकेका छन् कुन कुन मान्छेहरूलाई कसरी लिएर जाने सुरुमा कतिजना लिएर जाने भनेपछि मान्छेहरूले ग्रह छोड्ने प्लानमा छ सपना छ होइन अर्को ग्रहमा जानको लागि होइन त्यो ग्रहमा सुरक्षित हुनको लागि मानवहरूलाई बचाउनको लागि हामी त आज पनि दाल र भातको कुरा गरिरहेका छौँ खाने पानी र बिजुलीको कुरा गरिरहेका छौँ हगि त्यस कारणले गर्दाखेरि हामीले जुन समृद्धि हामीले जुन देश प्राप्त गरिरहेका थियौँ होइन यहाँको माटो यहाँको हावापानी टुरिज्मका सम्भावनाहरू यहाँ के छैन तपाईँले जे खोज्छ त्यही प्राप्त गर्न सक्नुहुन्छ होइन तर यहाँ चाहिँ तपाईँको कहिले पनि मैले आजसम्म संसदमा यो देशको विकासको बारेमा संसदमा कहिले पनि बहस भएको भेटेको छैन संसदमा कहिले पनि छलफल भएको भेटेको छैन जहिले पनि हामीसित यति यति संख्या पुग्छ यो मिलेर सरकार बनाउने प्रधानमन्त्री फलाना बन्ने होइन आलो पालो प्रधानमन्त्री हुने एउटा व्यक्ति प्रधानमन्त्री बन्ने र नबन्ने कुराले देशलाई के फरक पार्छ हामीलाई त देश समृद्ध हुनुपर्छ होइन ती अवरोध बालबालिकाहरू ती इनोसेन्ट बच्चाहरू होइन जसले चाहिँ तपाईँको चाहिँ तपाईँको 100 लुगा लाउन पाइरहेका छैनन् तपाईँको औषधि उपचारको नाममा कति हामी अलिकति पर जाउँ न त यही कास्कीमा छौँ हामी होइन पोखरा मात्रै होइन नि त कास्कीका ती डाँडाहरू ती काँडाहरू ती ठाउँहरू हेर्नुहोस् न हामी किन दुर्गम किन हुम्ला जुम्ला बैतडी होइन डोल्पाका कुराहरू किन गर्ने हाम्रा यही ठाउँहरूमा पनि कति चाहिँ तपाईँको दुःख कष्टका कुराहरू छन् होइन यी सब चिजहरू समेट्न सकिन्छ नि त हाम्रो जम्मा कति छ पपुलेसन जम्मा 3 करोड पपुलेसन छ होइन आज अरबौँ पपुलेसन हुने देशहरूले यस्तो फर्को मारिरहेका छन् उनीहरू प्लानमा छन् अगाडि बढिरहेका छन् निरन्तरता कम्तीमा सिको गरौँ न राम्रो कुरा त हामीले चाहिँ सिको गर्न सकिन्छ नि हामीलाई त के भनियो जहिले पनि अमेरिकी साम्राज्यवाद बनियो भारतीय विस्तारवाद बनियो हामीलाई त यी छिमेकी राष्ट्रहरू हुन् यिनीहरूसित सहजीकरण गर्नुपर्छ यिनीहरूसित मिल्नुपर्छ यिनीहरूसित व्यवसाय गर्नुपर्छ कि उत्तरमा त्यत्रो चाइना छ 1,45,00,000,000 मान्छेहरू बस्छन् दक्षिणमा यत्रो महान विशाल भारत छ 1,40,00,000,000 मान्छेहरू बस्छन् यी दुईटा बीचमा हामीले पुलको काम गर्न सक्यो भने आजको समयहरूको वैश्य युग हो, व्यापारको युग हो, होइन? अनि चाइनाले भारतमा व्यापार गर्न खोज्छ होला, भारतले चाइनामा व्यापार गर्न खोज्छ होला, हामीले दुई चारवटा नाका खोलेर त्यो बाटो सहजीकरण गरिदिएको भए यी छिमेकी राष्ट्रहरूलाई होइन एउटा असम्बन्ध राष्ट्रको नीतिको आधारमा उनीहरूलाई चाहिँ हामीले गर्ने डिप्लोमेट्स व्यवहारलाई चाहिँ हामीले चाहिँ होइन सबल बनाएर हाम्रो चाहिँ त्यो असम्बन्ध राष्ट्र नीतिलाई चाहिँ साथ लिएर अगाडि बढेको भए सायद हामीले फड्को मार्न सक्थ्यौँ होला. तर हामीलाई के रटाइयो भने यी हाम्रा शत्रुहरू हुन्, यिनीहरूले हामीलाई पेल्छन्, हेर्छन्, निल्छन् भन्ने मात्रै भनियो, तर त्यहाँभित्रको शक्तिलाई उजागर गरिएन. यो हामीमाथि छरिएको ठुलो भ्रम हो, ठुलो असत्य हो. र जहिले पनि उहाँहरूले एउटा चुनाव जित्ने र जनतालाई ताली बजाउने एउटा चाहिँ मार्ग मात्रै कोरिदिनुभयो, तर वास्तविक गहिराईमा हामीलाई उहाँहरूले चाहिँ कहिल्यै पनि जान दिनुभएन. अब यो पुस्ताले यो काम गर्नुपर्नेछ. अब यो पुस्ताले यो संसारलाई अब चाहिँ प्रविधि, टेक्नोलोजी, तपाईँको उत्पादन, परिणामको चाहिँ राजनीतिमा लानुपर्छ. अब गफको राजनीति होइन, अब कसैलाई गाली गरेर होइन, प्रेम र सद्भावबाट मात्रै यो तपाईँको शक्ति सन्तुलनहरू हुन्छ. र चाहिँ ऊर्जाशील चाहिँ युवाहरूले ऊर्जाशील यो समयलाई चाहिँ हामीले चाहिँ रूपान्तरण गर्नको लागि एउटा चाहिँ नमुना बनेर यो युथले, यो सरकारले, यो बालेन सरकारले काम गर्नुपर्छ भन्ने कुरामा हामी क्लियर छौँ. र केही मान्छेहरूले धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्, सरकारले राम्रो काम गरिरहेको छ, यति सोचौँ. करप्सन जिरो हुनु पनि सबभन्दा ठुलो कुरो हो. अघि हामी यी मानिसहरूबाट भ्रष्टाचार सुन्न चाहँदैन र भ्रष्टाचार हुँदैन, यो कुरामा चाहिँ हाम्रो सरकार क्लियर छ.
0: हजुर, त्यो सम्भावना देख्नुहुन्छ, जस्तै करप्सन जिरो हुने सम्भावना?
1: होइन, करप्सन जिरो हुँदैन भनिन्छ होइन, फेरि चाहिँ त्यो मनगणन्ती कुरा पनि गर्नु भएन. अहिले 90% करप्सन छ भने त्यो करप्सनलाई 10%मा जान सकिन्छ. पैसा खानु मात्रै करप्सन रहन्छ होइन, करप्सनका विभिन्न प्रक्रियाहरू हुँदो रहेछन्, नीतिगत भ्रष्टाचारका कुराहरू छन् हगि, तपाईँको झुटका कुराहरू छन् होइन, यो गर्छु भनेर त्यो नगर्नु पनि करप्सन हो. त्यस कारणले गर्दाखेरि हामीले यो करप्सनलाई 10%मा जान सकिन्छ र यो मुलुक बन्छ. यो मुलुक धेरै पोटेन्सियल छ, सम्भावना बोकेको देश छ, र हामीले यो सरकारलाई साथ दिनुपर्छ. यो युथहरूलाई, यी युथहरू पनि हाम्रै यिनै पुराना आदरणीय व्यक्तित्वहरूका छोरा, भतिजा, भाइहरू हुन्. यी कोही चाहिँ होइन तपाईँको कुनै चाहिँ सौतेला आमाका छोराछोरीहरू पनि होइनन्, यी बाहिरी ग्रह नक्षत्रबाट आएका मान्छेहरू पनि होइनन्. यिनीहरूलाई, उहाँहरूलाई चाहिँ रेस्पेक्ट छ, सम्मान छ, उहाँहरूले धेरै चाहिँ यो त्याग गर्नुभएको छ, तपस्या गर्नुभएको छ, जेल नेल खानुभएको छ, तर देशलाई समृद्धि र निकास दिनको लागि उहाँ असमर्थ भएको कारणले गर्दाखेरि अब उहाँहरूको आशीर्वाद चाहिँ यो पुस्तालाई चाहिएको छ.
0: हजुर, अहिले यहाँले भने जस्तै हाम्रा छिमेकी दुई राष्ट्रहरू अत्यन्त समृद्धिको यात्रामा अगाडि बढ़िरहेको यो अवस्थामा हामीले यो जुन युवा नेतृत्वले नेपालको राजनीतिमा कस्तो खालको परिवर्तन ल्याउन सक्छ?
1: अब हजुरको मलाई के लाग्छ भन्दाखेरि अब निकट भविष्यमै चाइना फर्स्ट अर्थतन्त्रको यात्रामा अगाडि बढ़िरहेको छ र भारत थर्ड या फोर्थमा चाहिँ आउनेवाला छ. र तपाईँको चाहिँ देश समृद्ध हुनको लागि पपुलेसनले ठूलो महत्वपूर्ण भूमिका राख्दो रहेछ. जति धेरै पपुलेसन हुन्छ त्यति धेरै ट्रेड हुन्छ, व्यापार हुन्छ, खपत हुन्छ, उत्पादनलाई चाहिँ खपत हुन्छ होइन. त्यस कारणले गर्दाखेरि यो हाम्रो इनर्जी हो, यो हाम्रो शक्ति हो. हामी दुई ढुङ्गा बीचको तरुण होइनौँ कि हामी दुई ढुङ्गा बीचको हीरा हौ. यो हीरालाई चाहिँ हामीले के गर्नुपर्छ? चम्काउनुपर्छ, अझ यसलाई चाहिँ दिव्य बनाउनुपर्छ, भव्य बनाउनुपर्छ, सुन्दर बनाउनुपर्छ. र यो दुईटा चाहिँ छिमेकी राष्ट्रहरूसित हामीसित कसैसित नै ढल्किन जरुरी छैन, कसैसित नजिक भएर कसैलाई अपमान गर्नुपर्ने छैन, किनभने हाम्रो चाहिँ पञ्चशीलको सिद्धान्तमा हाम्रो असम्बन्ध राष्ट्र नीति छ होइन. त्यस कारणले गर्दाखेरि हामीले चाहिँ एकदमै हजुरको यी दुईटा देशलाई चाहिँ साथमा लिएर यी देशहरूसित चाहिँ सहजीकरण गरेर यी देशहरूलाई नचिडाइकन हामी चाहिँ हाम्रो चाहिँ यात्रामा, हाम्रो प्रगतिको यात्रामा मार्ग प्रशस्त गरेर अगाडि बढ्नुपर्छ. र म चाहिँ नेपालको बाटो दुईटा चाहिँ छिमेकी राष्ट्रको बीचमा हामी बोर्डरमा छौँ. यो कम्तीमा पनि पाँचवटा नाकाहरू यी दुईटा देशको बीचमा चाहिँ खुलेर हामी चाहिँ यो बीचमा बसेर हामीले चाहिँ पर्यटनको हिसाबमा अथवा व्यापारको हिसाबमा चाहिँ हामीले चाहिँ सहजीकरण गर्नुपर्नेछ. तपाईँ कल्पना गर्नुहोस्, 1% मात्रै हामीले चाहिँ यी दुईटा छिमेकी राष्ट्रबाट हामीले पर्यटन भित्राउन सक्यौँ भने कति हुन्छ? केही नभए झन्डै हामी चाहिँ 3 करोड चाहिँ पर्यटनहरूलाई नेपालमा लिएर आउन सक्छौँ। 10% को कल्पना गरौँ भने के हुन सक्छ, यहाँ घर घरमा चाहिँ हामीले रोटी बेच्नुपर्ने हुन्छ, यहाँ घर घरमा हामीले मोमो र चाउमिन भुट्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यति धेरै ठुलो सम्भावना छ। अब फेरि ठ्याक्कै यो चाहिँ अहिले तुरुन्तै हुँदैन, यसको चाहिँ धेरै कुराहरू छन् होइन। अहिले हामीले युवाहरू भनिरहँदा यो युवाहरूको जोसले मात्रै हुँदैन, ती आदरणीय अग्रजहरू जसले चाहिँ होइन उनीहरूले वृद्ध भए पनि उहाँहरूको सोचले, उहाँहरूको प्रेमले, इमान्दारिताले गर्दाखेरि उहाँहरू अझै युथ हुनुहुन्छ। मैले समाजमा कैयौं आदरणीय व्यक्तित्वहरू देखिरहेको छु, जोसित चाहिँ मार्ग निर्देशन गर्ने, डाइरेक्सन गर्ने, तपाईँको चाहिँ सन्तुलित तरिकाले अगाडि बढ्नुपर्छ भन्ने, त्यो चाहिँ युवाको ऊर्जालाई चाहिँ तपाईँको चाहिँ राम्रो तरिकाले चाहिँ सहजीकरण गरिदिने आदरणीय अग्रज व्यक्तित्वहरूलाई पनि म सम्झिन चाहन्छु। र उहाँहरूको साथ र सपोर्ट भयो भने युवाहरूको ऊर्जा जोसको साथमा चाहिँ यो देशलाई रूपान्तरण गर्न सकिन्छ।
0: हजुर, केही समय अगाडि भनौँ न, यो जेएनजी आन्दोलनभन्दा पहिला चाहिँ राजनीतिमा युवाहरू लाग्नै हुँदैन जस्तो होइन, अलिकति राजनीति भनेको त फोरी गेम हो, हामी आफै बच्चा हुँदाखेरि पनि धेरै त्यो खेलियो, अहिले फेरि भत्तै राजनीतितर्फ युवाहरूको आकर्षण बढेको छ, यो चाहिँ के कारणले बढ्यो होला जस्तो लाग्छ?
1: मलाई लाग्छ भने यस विषयमा कोही त राजनीतिमा छ, कसैले त राम्रो काम गरिरहेको छ होइन। आदरणीय अग्रज व्यक्तित्वहरू राजनीतिमा आउनुभएको छ, धेरै दुःख गर्नुभएको छ, जेल खानुभयो, नेल खानुभयो होइन, उहाँले धेरै सेक्रिफाइस गर्नुभएको छ, ठिक छ, उहाँहरूले गर्नुहुन्छ, राजनीति उहाँहरूको बाटो हो, उहाँले जे गर्नुहुन्छ बेस्ट गर्नुहुन्छ। हामी वेटिङमा थियौँ र युथहरू वेटिङमा थिए, समयका गतिहरू अविरल बग्दै गए तर चाहिँ के भन्दाखेरि तात्विक भिन्नता केही पनि प्राप्त भएन। अन्याय, अत्याचार, दुराचार, पापाचार, हजुरको चाहिँ रोजगारका चाहिँ अवस्थाहरू, अनि यस्तो भइसक्यो कि अब युथहरूलाई यो देशमा बसेर केही पनि हुँदैन, यो देशमा केही पनि छैन, यो देश हाम्रो लागि होइन होइन। आज हामीले हेऱ्यौँ भने प्लस टू पढ्ने बित्तिकै हरेकको सपना छ यो देश छोडेर चाहिँ परदेश जाने। त्यो परदेश हामीले के बुझ्न जरुरी छ, त्यो परदेश पनि कसैले बनाएको देश हो, त्यो परदेशमा जति सम्भावना छ त्यो बनायो भने हाम्रो देशमा हुन्छ, त्यहाँ पनि कुनै परमात्मा आएर तथास्तु गरेर त्यो भएको होइन नि त। त्यस कारणले गर्दाखेरि जब युवाहरूमा यो चेतनाको डेभलप भयो, जब युवाहरूले यो कुरालाई बुझे, ओहो हामीभन्दा चाहिँ नालायक मान्छेहरूले राज्य सत्ता हाँकिरहेको रहेछ, हामीभन्दा चाहिँ नबुझेको मान्छेहरूले राज्य सत्ता हाँकिरहेको छ, हामीलाई त गफ मात्रै दिइरहेको छ, अब यो राजनीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ, राजनीतिमा विकल्पको रूपमा उदय भएर आउनुपर्छ भनेर जब युथहरू अगाडि बढे, राजनीतिलाई उनीहरूले बुझ्ने जुन प्रयत्न गरे, त्यो प्रयत्नबाट आज चाहिँ यो जेएनजी आन्दोलन भयो। जेएनजी आन्दोलनमा एकदमै दुःख लाग्छ, धेरै बाबु नानीहरूले चाहिँ ज्यान गुमाउनु भयो, उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु हजुरको यस कार्यक्रम मार्फत। र त्यो युवाहरू आइसकेपछि आज हेर्नुभयो होइन, झण्डै दुई तिहाईको बहुमत नागरिकहरूले, मैले के भन्छु यस विषयमा, यो घण्टीको विजय होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको विजय होइन, यहाँ भोट कसले हालेन, यहाँ प्रत्येक बुवा आमाहरूले, दिदी बहिनीहरूले एकचोटि त हेरन त यिनीहरूले केही गर्छन् कि, यिनीहरूलाई एकचोटि आशीर्वाद दिउँ, मौका दिउँ भनेर हरेक नेपाली नागरिकले हालेको मत हो, र यो देशको विजय हो, यो नागरिकको विजयको रूपमा मैले लिएको छु। यो केवल घण्टीको मात्रै, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै विजय होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चाहिँ एउटा चाहिँ तपाईँको यो एउटा सहजीकरण गर्ने एउटा पार्टीको रूपमा मात्र स्थापित हो, तर यो देशको विजय भएको छ। र यो चिजलाई हाम्रो नेतृत्वहरूले, हाम्रो चाहिँ तपाईँको चाहिँ आदरणीय व्यक्तित्वले, बालेन सरकार अथवा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले जनताहरू कसरी माचिरहेका छन्, के खाइरहेका छन्, कसरी अगाडि बढ़िरहेका छन्, भूमिमा के भइरहेको छ, यो सबलाई गम्भीर तरिकाले मनन गरेर होइन हजुरको चाहिँ चरणबद्ध रूपमा ती प्याकेजहरू ल्याउँदै जानुपर्ने हुन्छ। सरकारले चाहिँ ती भूमि मान्छेहरूलाई छुनुपर्ने हुन्छ, घरेको घरमा अब चाहिँ चुलो बल्ने वातावरण हुनुपर्छ, रोजीरोटीको ग्यारेन्टेड हुनुपर्छ, तर हामी आत्तिएका छैनौँ किनभने बिस्तारै हुने कुराहरू हो, तर त्यसमा फोकस चाहिँ त हुनु पर्यो नि त, हगि फोकस नभए त हुँदैन नि त। किन भन्दाखेरि उनीहरूले गरेनन् भनिरहँदाखेरि हामीले के गर्यौँ भनेर अबको छ महिनामा प्रश्न सोधिन्छ हामीलाई, अबको एक वर्षमा हामी चाहिँ प्रश्न सोधिन्छ, हामी त अहिले उत्तर दिने ठाउँमा छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो जीवन भनेको मरेर जाने जिन्दगी हो, यो जीवन एकदम छेड भङ्गुर छ, यो पानीको फोका जस्तो छ हगि, र यो जीवनलाई सफल बनाउनको लागि र पढाउनको लागि पनि सफल बनाउनको लागि पनि हामीले इमान्दारिताको साथ आफैले आफैलाई चाहिँ झाँकेर आफैले आफैलाई गहिराईबाट हेरेर हामी कर्ममा लाग्यौं भने अवश्य पनि हाम्रो देशका ती छोरी चेलीहरूको आँसु पुछिनेछ, ती बाबु नानीहरूले चाहिँ राम्रो शिक्षा र स्वास्थ्य पाउनेछन्, देश पक्कै पनि राम्रो बन्नेछ। अरू देश बन्छ भने हाम्रो देश बन्दैन र स्योर बन्छ।
0: त्यसको लागि दृढ इच्छा शक्ति चाहियो। देश बनाउनको लागि केन्द्रमा राष्ट्र र नेपाली जनता हुनु पर्यो। अहिलेसम्म कुर्सी र सत्ता भयो होइन, हामीले हुन्छ नि एउटा कर्म कस्तो पनि भयो भने तपाईँ के गर्नुहुन्छ भन्यो भने म राजनीति गर्छु, त्यो त पेसा त होइन नि होइन। तपाईँको त कर्म त अन्य ठाउँ होला, तपाईँको जीविकोपार्जन गर्ने क्षेत्र अन्य होला, तर हामी कहाँ चाहिँ यस्तो भाष्य सिर्जना गरियो कि त्यो राजनीति गर्ने व्यक्ति, राजनीतिकर्ता अथवा राजनीतिको ठूलो मान्छे भनौँ न, देशलाई पार्टीलाई नेतृत्व गर्ने व्यक्तित्वले केही पनि कामै गर्न नपर्ने खालको भाष्य सिर्जना गर्यौं। त्यो चाहिँ राजनीतिमा मात्रै होइन अन्य क्षेत्रमा पनि लागू हुन्छ। कर्म नगरिकन कर्मण्डेवादी कारस्य महाफलितको जाचना भन्छौ, यसलाई चाहिँ अब तपाईँहरूले तपाईँको पुस्ताले कसरी चिर्नुहुन्छ?
1: म त के भन्छु भने हरेक लिडरहरूले, राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ सांसदहरूले, मन्त्रीहरूले र अब चाहिँ अगाडि बढ्ने नेतृत्वले हरेक दिन विपसना गर्नुपर्ने हुन्छ। दिनभरिको यात्रा गरिसकेपछि बेलुका सुत्नुभन्दा अगाडि कसैलाई पनि निद्रा लाग्दैन, दिनलाई झाँक्नुपर्ने हुन्छ। कम्तीमा 15 मिनट आँखा चिम्लेर हेर्नुपर्ने हुन्छ, आजको मेरो दिन कस्तो भयो, आज मैले कस्ता मान्छेहरूलाई भेटेँ, मेरो कारणले कसैको आँसु आयो कि आएन, मेरो कारणले कसैको चाहिँ भाग खोसियो कि खोसिएन। बरु इच्छा खान तयार हुनुपर्छ, तर हामी सत्य र न्यायको मार्गमा हिँड्नुपर्ने हुन्छ। बिग्रियो कहाँ भन्दा हजुरलेको शब्दलाई स्थापटी लिँदै गर्दाखेरि होइन, हाम्रो पुरानो नेतृत्व पहिला व्यापारी र माफियाको जालमा फस्यो र उनीहरू चाहिँ चुर्लुममा डुबे, सुख सुविधाको लागि गाडीमा महलमा फसे र त्यसपछि उनीहरूले आफ्नो राजनीतिलाई, राजनीतिक विरासतलाई जोगाउनको लागि मानिसहरूलाई चाहिँ फुल टाइमर कार्यकर्ताहरू बनाए, दास जस्तो बनाए, गोठालो जस्तो बनाए, उनीहरूलाई चाहिँ केही तपाईँको चाहिँ हुन्छ नि चारो छरिदिने, त्यो चारो खाने बानी भइसकेपछि जिन्दाबाद र मुर्दाबाद गरेर बनियो, तपाईँको चाहिँ के अरे राम्रो र नराम्रोलाई छुट्याउन छोडियो, आफ्नो नेतृत्वले जे भने पनि ठिक छ भनेर हामीले चाहिँ के भनियो, एकदम दास जस्तो व्यवहार गरियो, किनभने हाम्रो घर चलिरहेको थियो, हाम्रो चाहिँ सबै कुराहरू पुगिरहेको थियो, तर हामीले के सोचेन भने ती दूर दराजमा होइन हामीभन्दा बाहिर पनि नागरिकहरू छ, ती नागरिकहरू कसरी बाँचेका होलान्, के खाएका होलान्, उनीहरूको जीविकोपार्जन कसरी गरिरहेका होलान्, होइन किसानले आफ्नो जिन्दगीलाई कसरी चलाइरहेको होला, उसको उत्पादनले चाहिँ त बजार नपाउँदा, उसले समयमा मल नपाउँदा, एउटा व्यवसायले चाहिँ तपाईँको ट्याक्स मात्रै तिर्नुपर्ने, राज्यबाट चाहिँ त्यो व्यवसायहरूले चाहिँ सपोर्ट नपाउँदाखेरि होइन, एउटा महिला चेलीबेटीहरूले चाहिँ तपाईँको चाहिँ दुर्व्यवहारमा पर्दाखेरि, अपराधमा पर्दाखेरि साथ नपाउँदाखेरि त्यो सरकार छ भन्ने यहाँ कसलाई महसुस भएको थियो र यी चिजहरूको चक्करव्यूहमा हामीले धेरै समय व्यतीत गरेका छौँ, हामी धेरै दुःखदायी, हामीले भोग्नु नभोगेको कुरा के छ र अब यी चिजहरूबाट हामीले सिक्नुपर्ने हुन्छ र हाम्रो नेतृत्वले एकदमै गहिरो तरिकाले विश्लेषण गरेर होइन बरु आफूलाई मिटाउन तयार हुनुपर्छ, तर अब कुनै पनि नागरिकको आँखामा आँसु आउनुहुँदैन, कुनै पनि छोरी चेलीहरूको आँखामा आँसु आउनु हुँदैन, अब कुनै पनि बुवा र आमाहरू अपमानित हुनु पर्दैन। यो देशमा सुरक्षा छ, शान्ति छ, अमन चयन छ, यो देशमा जनताको सरकार छ, यो देशमा प्रेम बात चलिरहेको छ, यो देश नेपाल राम्रो बनिरहेको छ भन्ने कुरा हामी सबैले चाहिँ त्यो भाष्य स्थापित गर्नुपर्छ, त्यो निर्माण गर्नुपर्छ, सबैले सबैदेखि प्रेमी हुने वातावरण बनाउनुपर्छ। यहाँ चाहिँ आज चाहिँ मान्छेदेखि मान्छे तर्सिनु पर्ने भइरहेको छ, कहाँ अपराध हुने हो, कहाँ चाहिँ घटना घट्ने हो, कहाँ कतिखेर कसले ठग्ने हो, कसले लुट्ने हो, यस्तो त्राही त्राही मामबाट यो देशलाई माथि निकाल्नको लागि अब हामी सबै नागरिकहरू पनि अगाडि बढ्नुपर्ने हुन्छ, हामीले आफ्ना कर्तव्यहरू पनि पूरा गर्नुपर्ने हुन्छ। हजुरको सड़कमा फोहोर फालेर, केराका बोकराहरू फालेर, कागजका टुक्राहरू फालेर देश कहिले पनि राम्रो हुँदैन, होइन हरेक चिज हामीले झोला बोक्ने बानी गरौँ, होइन एउटा चाहिँ चकलेटको टुक्रा चाहिँ हामी सबैले सम्हाल्यौँ भने होइन हजुरले सम्हाल्नुभयो, उहाँले सम्हाल्नुभयो, मैले करोडौँ मान्छेले सडकमा हालिदियो भने के हुन्छ, त्यो सहर एकदम दुर्गन्धित हुन्छ, तर हामीले आफ्नो टुक्रालाई चाहिँ सम्हाल्न सक्यौँ भने, पकेटमा राख्न सक्यौँ भने हाम्रो देश पनि त सफा हुन्छ नि। त्यस कारणले गर्दाखेरि हामीले सोच परिवर्तन गर्नुपर्ने हुन्छ, हामीले व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ, हामीले चाहिँ चिन्तन र मननलाई परिवर्तन गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अब नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिनु हुँदैन, होइन हामीले चाहिँ सरकारलाई साथ दिनुपर्ने हुन्छ, होइन हामीले चाहिँ सरकारलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ, किनभने सरकारले जनतासितै लिएर जनतालाई नै दिने कुराहरू हो, होइन सरकारले चाहिँ तपाईँको चाहिँ मौरीले जस्तै तपाईँको रस लिएर ट्याक्स लिने र त्यो ट्याक्स नागरिकलाई नै फिर्ता गर्ने त्यो भयो भने ट्याक्स तिर्ने मान्छे पनि ह्याप्पी हुन्छ खुसी हुन्छ मैले यो देशलाई योगदान गरेको छु भन्छ र ती चाहिँ तपाईँको विभिन्न अवसरबाट वञ्चित भएका ती सीमान्तकृत भूमि मान्छेहरूले पनि ती अवसर प्राप्त गर्छन् त्यो डेलिभरी र लिने कुराको चेक एन्ड ब्यालेन्स भयो भने पक्कै पनि सब कुरा दिव्य हुनेछ भव्य हुनेछ।
0: अहिले जस्तै आम नागरिकले गरेको अपेक्षा र सरकारले गरिरहेका काम बीचको दूरी बढेको
1: अलिकति हामीले चाहिँ यसलाई चिर्न पनि सकिरहेको छैन। म चाहन्छु हामीलाई अलिकति प्रसिजन पनि चाहिएको छ। हामीले चाहिँ यी कुराहरूलाई प्रष्ट रूपमा भन्नुपर्ने हुन्छ। संसारमा कोही पनि मान्छे पर्फेक्ट हुँदैन तर सिक्ने प्रयास गर्नुपर्ने हुन्छ र मलाई के लाग्छ भने सरकारको नियत चाहिँ साफ छ। नियतवश कसैले नराम्रो काम गर्छ भने त्यो एकदमै दुर्भाग्यपूर्ण हुन्छ तर कहिलेकाहीँ नजानेर भुलचुकमा गल्तीहरू हुन्छन् तर त्यो नियत साफ हुनुपर्छ। त्यस कारणले गर्दाखेरि सरकारले गर्न खोजिरहेको छ सरकार अगाडि बढिरहेको छ र हाम्रा केही कमजोरीहरू भए त्यसलाई हामीले चाहिँ फिर्ता पनि लिइसकेका छौँ। हजुरको चाहिँ होइन ट्याक्सको सन्दर्भमा त्यो ट्याक्सलाई अलिकति वैज्ञानिक तरिकाले अझ चाहिँ हामीले लचिलो पनि बनाउन सकिन्छ अझ यो यस बारेमा सोच्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ हजुरको होइन 200-300 चाहिँ पर युनिट विद्युतमा हामीले चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ सीमान्तकृत एकदमै गरिबहरूलाई चाहिँ 85 युनिटसम्म हामीले फ्री नै गरिदिने 200-300 चाहिँ हजुरको चाहिँ होइन सहज तरिकाले अहिलेकै तरिकाले चलाइदिने त्योभन्दा धेरै चाहिँ तपाईँको कति विद्युत खपत गर्ने मान्छेहरू छ होइन उद्योगिक व्यवसायीहरू छ उहाँले कहिले पनि गुनासो गर्नुभएको छैन हामी ट्याक्स तिर्नुपर्छ भनेर हामीले यसलाई अलिकति नियमन गर्नुपर्ने हुन्छ। चाहिँ हाम्रो सरकारले गरेको काम चाहिँ गर्न एकदमै प्रयास चाहिँ राम्रो गर्नुभएको थियो केही अलिकति हाम्रो कमजोरी पनि रह्यो त्यो कमजोरीहरूलाई हामीले स्वीकार पनि गरिरहेका छौँ सच्याउँदै पनि जान्छौँ तर ट्याक्स चाहिँ हामी तिर्नको लागि नागरिक तहबाट पनि अभ्यस्त हुनुपर्छ। तपाईँको चाहिँ त्यो वैज्ञानिक हुनुपर्छ त्यो चाहिँ तपाईँको सुमधुर हुनुपर्छ। ट्याक्स नभइकन त देश चल्दैन।
0: जस्तै राजनीतिक परिवर्तन सँगै अब सुशासन स्थापना गर्नको लागि सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नुहुन्छ तपाईँले?
1: सबैभन्दा ठुलो चुनौती चाहिँ हजुरको यो चाहिँ हाम्रो न्यायालयका कुराहरू छन् अनि हाम्रो चाहिँ ब्युरोक्रेट्सका कुराहरू छन्। आदरणीय व्यक्तित्वहरू जुन चाहिँ डाडुपनियो लिएर ती ठाउँमा बस्नुभएको छ यहाँहरूलाई म 10 वटा जोडेर हार्दिक सम्मान नमन कृतज्ञता अर्पण गर्न चाहन्छु। तपाईँ सोच्नुहोस् त विगतलाई बिर्सिदिनुहोस् हिजोको दिन के भयो त्यसलाई बिर्सिदिनुहोस् तपाईँ यस धरतीमा अब कति समय रहनुहुन्छ अब हामीले राम्रो काम किन नगर्ने हिजो हजुरहरूलाई बाध्यता थियो होला दमन थियो होला निर्देशन थियो होला तपाईँहरूलाई चाहिँ यो गर्नै पर्छ भन्ने चाहिँ दबावहरू थियो होला अब तपाईँहरूलाई कसैले पनि दबाव दिँदैन तपाईँले आफ्नो जीवनलाई सबल बनाउनुहोस् आफ्नो जीवनलाई दिव्य बनाउनुहोस् आफ्नो जीवनलाई गजबको बनाउनुहोस् र त तपाईँको छोराछोरीहरूलाई नाति नातिनाहरूलाई पनि यस्तो गर्व होस् मेरो बुवा सचिव हुँदा उपसचिव हुँदा सहसचिव हुँदा न्यायाधीश हुँदा प्रधान न्यायाधीश हुँदा होइन यस्तो राम्रो काम गर्नुभएको थियो वा ताली बजाओस् त पुस्ताले हजुर हामी त कति दिन रहन्छ र हामी त सब छोड्दै जाने हो है त्यस कारणले गर्दाखेरि अब चाहिँ समस्या भनेको चाहिँ ब्युरोक्रेट्समा छ न्यायालयमा पनि देखिएकै हो तर चाहिँ के छ भन्दाखेरि अब हाम्रो सत्ता पनि परिवर्तन भएको छ युवा जोस जाँगर पनि चाहिँ मैदानमा आइरहेको छ होइन सबैजना त्यहाँ नराम्रा पनि हुनुहुन्न होइन राम्रो मान्छेहरू पनि त्यहाँ हुनुहुन्छ तर धेरै संख्यामा अलिकति नराम्रो भएको कि भन्ने नेपाली नागरिकहरूलाई लागिरहेको छ। अब हजुर हामी सबै सचिने हो हामीले सिक्ने पनि हो र यो देशलाई एउटा मार्ग दिएर अगाडि बढ्नुपर्छ र मरेर जाँदाखेरि पनि सकुन तरिकाले यो सास जाओस् भनेर हामीले सोच्नुपर्छ। म यहाँलाई यही निवेदन गर्न चाहन्छु
0: यसरी काम गरिरहँदाखेरि आफ्नो भनौँ न जीविकोपार्जनका लागि अगाडिका व्यवसाय होस् अथवा अहिले राजनीतिमा घुमिरहँदाखेरि त्यो अन्तिम सत्य बुझेको व्यक्ति कतिको व्यक्ति हुन्छ?
1: यो चाहिँ हजुरको सबैले आत्मबोधको कुरा हो हगि आफैले आफैलाई कसैले ढाँट्न सक्दैन मेरो विचारमा किन भन्दाखेरि हामीभित्र परमात्मा दिव्य छ जो जाचलमान छ अब सबैले राम्रै गर्न खोजिरहनु भएको हुन्छ होइन राम्रो गर्नुपर्ने पर्छ। मलाई त के लाग्छ भने हामी 1000 गल्ती गर्थ्यौँ भने हामीले 100 झार्नुपर्छ किनभने मान्छे कमजोरीको पोको हो होइन एकदमै तपाईँको दुधले नुहाएको एकदमै गङ्गा जलले नुहाएको हुन्छ भनेर म त्यो मान्दिनँ त्यो कुरा होइन. सबैले चाहिँ आफैले आफैलाई चाहिँ हजुरको चाहिँ निखार ल्याउने कुरा रहेछ यो जिन्दगी भनेको. हामीले एउटा प्रयास गरौँ, हामीले एउटा चाहिँ सङ्कल्प गरौँ कि हामी बदलिनुपर्छ तर सुरुवात आफैबाट गर्नुपर्ने हुन्छ र हामीले चाहिँ हाम्रो कारणले कसैले पनि दुर्व्यवहारमा पर्न नपरोस्, कसैले पनि लज्जित हुन नपरोस्, कसैले पनि दुःखी मन गर्न नपरोस्, सबैले चाहिँ एउटा गौरवको आत्मगौरवको बोध गर्नको लागि हामीले चाहिँ त्यो मार्ग प्रशस्त गरौँ, त्यो मार्गमा अगाडि बढाउँ भनेर म निवेदन गर्न चाहन्छु.
0: अहिलेकै अवस्था पनि भनौँ न सरकार युवाहरूको भए पनि त्यो खालको हुटुटी युवाहरूले अब त केही देश बन्छ भन्ने दिमागमा भए पनि तर बाहिर जाने रेसियो चाहिँ घटेको छैन. यसलाई चाहिँ हाम्रा युवाहरूलाई चाहिँ यही राख्ने वातावरण कसरी गर्न सकिन्छ त्यो हामीले गर्ने हो कि अथवा उहाँहरूमा पनि एक खालको ऊर्जा केही आउन जरुरी छ कि के देख्नुहुन्छ तपाईँले?
1: हाम्रो चाहिँ सरकार प्रधानमन्त्रीज्यूले यो वर्ष हामीले चाहिँ सुशासनको मार्ग प्रशस्त गरौँ पनि भनेर कतिपय ठाउँमा भन्नुभएको छ. किन भन्दाखेरि सुशासन सबैभन्दा ठुलो कुरो रहेछ भन्ने कुरा यो चाहिँ दुनियाँ जगतले नै प्रमाणित गरिसकेको छ. यसो भनिरहँदाखेरि हामी अरू कुराबाट पछिनु हुँदैन र जहाँसम्म लाग्छ सरकारले कामै नगरेको त छैन नि. सरकारले चाहिँ कतिपय नीतिगत कुराहरू चाहिँ अगाडि बढाइरहेको छ, कति चाहिँ हजुरको चाहिँ अब संसदमा बहसहरू छेडिन थालिरहेका छन्, मतलब बहस यहाँले संसद हेर्नुभएको छ, त्यो संसदमा ती कस्ता मान्छेहरू छन्, कति अध्ययनशील व्यक्तित्वहरू छ, कति ऊर्जावान व्यक्तित्वहरू छ. संसदमा कहिले पनि देश र जनताको रोजीरोटीको बारेमा कुरा भएन, कहिले जहिले पनि सरकार परिवर्तन मात्रै गर्ने कुराहरू भयो. त्यस कारण गर्दाखेरि अब हामीले चाहिँ आशा गर्ने त्यो बाटो एकदमै त्यो ढोका खुल्ला भएको छ र रातारात तपाईँको चाहिँ राजमार्गहरू भन्दैनन्, रातारात तपाईँको चाहिँ ठुल्ठुला चाहिँ व्यापारिक महलहरू पनि भन्दैनन्, रातारात उद्योग धन्दाहरू स्थापित गरेर लाखौँ हामीले चाहिँ रोजगारी सिर्जना गर्न सकिँदैन. तर त्यसको फर्स्ट स्टेप चाहिँ पाइला त चाल्नु पर्यो नि. त्यसको फर्स्ट स्टेप पाइला चाल्ने काम सरकारले गरिरहेको छ. अबको पाँच वर्षभित्रमा हामीले धेरै राम्रा कुराहरू देख्न पाउँछौँ, अर्को पाँच वर्षमा हामीले दस वर्षमा एउटा लेभलको सुन्दर देश पाउँछौँ र अर्को दस बीस वर्षमा हामीले चाहिँ सोचेको एउटा चाहिँ लयमा हिँडेको सुरमा हिँडेको सङ्गीतमा हिँडेको यो देश हेर्न पाउँछौँ र हामीलाई चाहिँ तपाईँको एक्सक्युज सरी भन्ने पनि हामीलाई त्यो टाइम छैन. मैले बारम्बार भनिरहेको छु हाम्रो नियत सफा हुनुपर्छ, हाम्रो नियत सफा छ, हामीले गर्नै पर्छ, नगरी हुँदैन. अब हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको, किनभने हामीले जिम्मेवारी लिएर ल्याएछौँ नि त गर्छौँ, हामी त सामाजिक मान्छेहरू भएर अगाडि बढिसकेपछि नागरिकहरूको घरको चुलो राम्रोसँग बलेकै बलेन, त्यहाँको बच्चाहरूले राम्रो शिक्षा र स्वास्थ्य पाएकै पाएनन्, यो महत्वपूर्ण कुरा हो. र हजुरको चाहिँ जब सबै कुराहरू ठिकठाक हुँदै जानेछ ती व्यक्तित्वहरू चाहिँ फर्किने छन्, उनीहरूलाई हामीले तपाईँ फर्किनुहोस् भनेर प्रेस पनि गर्न मिल्दैन. उसले त्यही कम्पेयर गर्नेछ, म नेपालमा जाँदाखेरि मेरो यो हुन्छ, मेरो हैसियत, मेरो चाहिँ इन्कम यो हुन्छ, मैले यो काम गर्न सक्छु, उसलाई चाहिँ त्यो कन्भिन्स गर्ने इन्भाइरोमेन्ट हामीले तयार गर्नुपर्ने हुन्छ होइन. र उहाँ गएका मानिसहरूले कम्पेयर गर्नेछन् मेरो यहाँको सामाजिक जीवन, त्यहाँको सामाजिक जीवन, यहाँको आमदानी, त्यहाँको आमदानी, त्यो हेर्दै जाँदाखेरि हामीले चाहिँ त्यो खालको देश हामीले बनाउनु छ, त्यो बन्छ, अलिकति समय लाग्छ र त्यो समयसम्म अलिकति समय चाहिँ धैर्यवान गर्नुपर्ने हुन्छ. यदि यो सरकारले चाहिँ करप्सन गर्यो, यो सरकारले लुट्न थाल्यो, झुट बोल्न थाल्यो भने अब जनताहरू त सचेत छन् नि त. त्यस कारणले गर्दाखेरि अबका नागरिकहरूलाई कसैले पनि झुक्क्याउन थाङ्गामा सुताउन सक्दै सक्दैन. त्यस कारणले गर्दाखेरि सरकारको नियतलाई हजुरहरूले सकारात्मक रूपमा हेरिदिनुहोस् र हामी सबै नागरिकहरू पिल्लर भएर खम्बा भएर राम्रो काम गरेको सरकारको पक्षमा उभिनुपर्छ भने अलिकति कतै चिसोपन लाग्यो, अलिकति चाहिँ कतै ठिक भइरहेको छैन भन्ने लाग्यो भने खबरदारी गर्नुपर्छ. आलोचनात्मक चेत छ, हामी मान्छे हौ, चेतनाले भरिएको प्राणी हो, हाम्रो चेतनाको बत्ती चाहिँ बाल्नुपर्छ, त्यो भनेको हामीले चाहिँ खबरदारी गर्न जरुरी छ.
0: हजुर, अहिले चाहिँ अहिलेको सरकारलाई चाहिँ के आरोप छ भने प्रक्रिया मिचेर अगाडि बढे अथवा पदीय मर्यादाको ख्याल गरेनन् भन्ने खालको आरोप छन्, यसलाई के तपाईँले केही चिन्नुहुन्छ?
1: मैले बारम्बार भनिरहेको छु हामी जानेर गल्ती गर्दैनौँ, हाम्रो नियत खराब छैन, तर हामी सिक्दैछौँ, हामीले सिक्दैछौँ. किन भन्दाखेरि हामीसित त्यत्रो लामो चाहिँ राजनीतिको अनुभव छैन, जसरी हाम्रा आदरणीय अग्रजहरू, हाम्रा काकाहरू, पिताजीहरूको जुन चाहिँ अनुभव छ, त्यो अनुभव छैन। हामी उहाँहरूबाट नै सिक्न चाहन्छौँ, उहाँहरूबाट राम्रा कुराहरू सिक्न चाहन्छौँ। तर के छ भन्दाखेरि, यो देश बनाउनु छ, यो देशमा कर्म गर्नुपर्नेछ। अब गफ भाषणले भन्दा पनि एउटा चाहिँ तपाईँको रिजल्ट ओरिएन्टेड तथ्याङ्कको आधारमा, तथ्यको आधारमा यो देशले निकास पाउनुपर्ने हुन्छ र हाम्रो नेतृत्वहरूलाई हाम्रो चाहिँ होइन अब अगाडि बढ्नको लागि पार्टी सभापतिज्यूले पनि एकदम प्रेरित गर्नुभएको छ, प्रधानमन्त्रीज्यूले पनि प्रेरित गर्नुभएको छ, यहाँले देखिरहनु भएको छ होइन, हामीले सिकिरहेछौँ, बोलेर केही पनि हुँदो रहेछ। अब चाहिँ रिजल्ट ओरिएन्टेड कर्म गर्नुपर्दो रहेछ, कामले आफै डङ्का फिट्दो रहेछ, कामले आफै हल्ली खल्ली गर्दो रहेछ भन्ने कुरा चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूबाट पनि देख्न पाइरहेको छ। तर छोटो समय छ, छोटो समयमा यति छिटै तपाईँहरू नातिनु होला, यति छिटै सरकारको आलोचनामा विरोधमा पनि नआइदिनु होला। कम्तीमा हामीले धेरै हाम्रा जीवनका धेरै वर्षहरू हामीले चाहिँ व्यतीत गरिरहेका छौँ, धेरै दुर्भाग्यपूर्ण जीवनहरू चाहिँ काली लाग्दा जिन्दगीहरू हामीले बिताइरहेका छौँ होइन। यहाँभित्र चाहिँ खोतल्यो भने होइन, हजुरको चाहिँ भागीरथीका कुराहरू छन्, निर्मला पन्तका कुराहरू छन्, हाम्रा छोरीचेलीहरू चाहिँ रातिको 12 बजे पनि ढुक्क साथ हिँड्ने वातावरण बनाउने कुराहरू छन् होइन। त्यस कारणले गर्दाखेरि अब हामीले भोग्नु पर्ने कुराहरू केही पनि छैन र यो सरकारलाई विश्वास गरौँ, गर्नुभएको छ, किनभने मत पनि खनाइदिनु भएको छ। यो विजय हामी सबैको, नेपाल र नेपालको विजय हो र हामीले चाहिँ कम्तीमा पनि यो सरकारलाई 5 वर्ष हेरौँ,
0: 5 वर्षसम्म सकारात्मक सुझाव दिन सकिने भयो होइन, सकारात्मक घसघचाउन पनि सकियो, आलोचना पनि गर्न सकियो
1: होइन।
0: यो हिसाबले हेर्दाखेरि अहिले तुरुन्तै गरिहाल्नु पर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: अब चाहिँ हजुरको यो शिक्षा र स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ र हामीले चाहिँ यो स्वास्थ्यमा हाम्रो पहुँचभन्दा हामी चाहिँ त हजुरको गरिबीमै छौँ। यो मध्यम वर्ग भने पनि जे भने पनि हामी एकदमै स्ट्रगल फेजमा छौँ। हाम्रा व्यापार व्यवसायहरू पनि राम्रो तरिकाले भइरहेका छैनन् अनि लगानी गर्न पनि डराइरहेका छौँ। हजुरको चाहिँ उद्यम गर्न पनि हामीलाई डर लाग्छ, कहाँ के हुन्छ, समस्याहरू भइरहेको छ होइन। उद्यमी व्यवसायीहरूलाई चाहिँ सहज तरिकाले चाहिँ प्रवेश गर्ने मार्ग प्रशस्त होस्, व्यापारीहरूलाई आफ्नो लगानीको सुरक्षा गर्ने वातावरण बनोस् र हाम्रा सरकारी अस्पतालहरू त्यहाँ चाहिँ भिड भइरहेको छ, जनताहरू चाहिँ शास्ति पाइरहेका छन्, बिचरा वृद्ध बुबा आमाहरू घण्टौं लाइनमा कुर्नुपर्ने अवस्थाहरू छ र त्यहाँको डाक्टर साहबहरू फेरि क्लिनिक पनि चलाइरहनु भएको छ। त्यहाँ चाहिँ अलिकति चाहिँ त्यो चाहिँ डाक्टर साहबहरूलाई त्यहाँ फुल टाइमर उहाँहरूलाई बरु कति दिनुपर्छ, 2 लाख, 5 लाख, 10 लाख उहाँहरूलाई पुग्ने गरेर दिउँ र त्यहाँ डेस्कहरू चाहिँ धेरै स्थापित गरौँ, त्यहाँ सहज तरिकाले हामीले चाहिँ अस्पतालको पहुँच बनाऊ र नागरिकहरूलाई चाहिँ ती औषधिहरू होइन सर्वसुलभ फ्री नै गर्ने वातावरण बनाऊ, किनभने ट्याक्स लिनुपर्छ, ट्याक्स लिनुहोस्, जनताहरू ट्याक्स तिर्नको लागि तयार छन्। कम्तीमा शिक्षा र स्वास्थ्यलाई हामीले चाहिँ एकदमै प्राथमिकता दियौँ भने यहाँबाट चाहिँ हजुरको चाहिँ सुधारको सङ्केत हुन्छ, व्यवसाय र उद्यमीहरूलाई चाहिँ अगाडि बढ्नको लागि प्रेरित गरौँ र अरू रोजगारका सिर्जनाहरू भनेको सरकारले काम गर्दै गर्दै गइसकेपछि त्यो अटोमेटिकली क्रिएट हुँदै जान्छन्, त्यसमा सरकार लागिरहेको छ र जहिले पनि हामीले ती दूर दराजका बस्तीहरू, ती झुप्पडपट्टीहरू जहाँ चाहिँ तपाईँको वर्षाको चाहिँ पानी चुहिएर होइन त्यो घरभित्र चाहिँ बच्चाहरू अहिले पनि सुत्न नसक्ने अवस्था छ, ती विद्यालयहरूमा चाहिँ गुणस्तर शिक्षा छैन होइन, त्यहाँ टिचरहरूलाई नि प्रशिक्षण दिनुपर्ने भएको छ, टिचरहरूलाई नि सिकाउनु पर्ने भइरहेको छ, हामीले चाहिँ यो सब ओभर हिलिङ गर्नुपर्ने भइरहेको छ र शिक्षाका पद्धतिहरू, शिक्षाका नीतिहरू, शिक्षाकोलाई चाहिँ कस्तो बनाउने, यो शिक्षा भनेको काठमाडौँमा पनि, हुम्लामा पनि, तपाईँको चाहिँ सङ्घुवा सभामा पनि, ओखलढुङ्गामा पनि देशव्यापी एउटै किसिमको शिक्षा हुनुपर्छ, त्यो प्राविधिक हुनुपर्छ र त्यो चाहिँ गजबको शिक्षा हुनुपर्छ। छिटोभन्दा छिटो सरकारले शिक्षामा एउटा रणनीति तयार गरोस् र चाहिँ प्रशिक्षण दिएर कक्षा कोठामा पस्नुभन्दा अगाडि आज मेरो बच्चाले के पढ्दैछ, आज मेरो बच्चाले के सिक्छ, आज मेरो चाहिँ यो क्लासमा मेरो बच्चाले आज चाहिँ के प्राप्त गर्छ, त्यो सन्तुष्ट हुने तरिकाले टिचरहरू पनि तपाईँहरू तयारी गर्नुहोस्, पाठ्यक्रम लिएर, लेसन प्लान लिएर चाहिँ कक्षा कोठामा प्रवेश गर्नुहोस्। यो चाहिँ दिन काट्ने, यो चाहिँ घाम ताप्ने, यो चाहिँ तपाईँको चाहिँ घरको बाउसो खनेर चाहिँ यो चाहिँ यति मात्रै तपाईँको कर्म होइन तपाईँहरूलाई चाहिँ सम्पूर्ण शिक्षकहरूलाई म चाहिँ दशौँलाई जोडेर विन्ती गर्न चाहन्छु. हरेक मान्छेले आजको दिन सफल होस् भनेर हामीले कामना गर्नुपर्ने हुन्छ. आजको दिन दिव्य र भव्य बनाउनको लागि तपाईँ गुरु हो, गुरुआमा हो. गुरु र गुरुआमा भनेको त्यो अन्धकारबाट चेतनाको बत्तीमा यात्रा गर्ने वातावरण भएको हुनाले होइन आफ्नै बच्चा जस्तै प्रेम गर्नुहोस् र ती बच्चाहरूलाई चाहिँ केही दिनुहोस् र उसले चाहिँ आफ्नो उज्यालो बाटोमा अगाडि बढ्न सकोस् र सरकारले चाहिँ यो क्षेत्रमा पहल कदमी चालोस्. अन्त्यमा सबैको जय होस्, नेपालको जय होस् र यो देश नेपाल यो स्वर्गको तपोभूमि हो. यो चाहिँ यो दिव्य छ, भव्य छ, जता गयो उतै रमाइलो छ, सुगन्धै सुगन्धले भरिएको हामी सुन्दर देशमा बाँच्न पाएका छौँ, जन्मिन पाएका छौँ. हाम्रो देशलाई नभए नबिगारिदिए मात्रै पुग्छ. त्यस कारणले गर्दा बिगार्ने काम कसैले पनि नगरोस्, सकिन्छ भने सबैले चाहिँ एक एक इँटा थपौं. नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई नबिर्सौं. सरकारले पनि देश र नागरिकले धेरै दुःख पाएका छन्, उहाँहरूसित चाहिँ समाहित भएर होइन हामी तपाईँहरूकै सरकार हो, तपाईँभन्दा हामी चाहिँ माथि कोही पनि छैनौँ, ठालु मान्छे यहाँ कोही पनि छैन. हामी सबै चाहिँ साथ साथमा विन गर्ने हो, विजय गर्ने हो, हामी तपाईँको साथमा छौँ भनेर सरकारले पनि त्यो चाहिँ अनुभूति दिलाओस् र हाम्रो देश छिटोभन्दा छिटो सभ्य होस्, भव्य होस्, दाल र भात खानको लागि खाडीमा दौडिन नपरोस्. यो तपोभूमिमा सबैको जय होस्.
0: हजुरलाई यो समयको लागि धेरै धेरै धन्यवाद.
1: थ्याङ्क यू सो मच. जय होस्. हजुरसित यो मौका पाएँ.
0: हजुर धेरै धेरै धन्यवाद छ समयको लागि. पक्कै पनि हामीले हामी जहाँ छौँ, जे कर्म गरिरहेका छौँ, त्यो कर्ममा तन मन वचन र कर्मले लाग्यौँ भने त्यहाँ सफलता प्राप्त हुन्छ र त्यहाँ चाहिँ रिजल्ट पनि देखिन्छ. त्यस कारण अघि हाम्रो अतिथिले भने जस्तै नियत सफा हुनु पर्यो र इच्छा शक्ति हुनु पर्यो. आज कस्ता कस्ता देशहरू हामीले कति सामानहरू निर्यात गर्ने देशहरूबाट आज हामी तिनै देशबाट सामान आयात गरेर जिउन पर्ने बाध्यता हाम्रो देशमा भएको छ. त्यसकारण उत्पादनतर्फ जोड दिउँ, सबै नागरिकले केही न केही गरौं र देशलाई समृद्धितर्फ लैजाउँ भन्दै यो समय दिनुभएकोमा आजका अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य गुरूप्रसाद बरालज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्नेछौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरु, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9857325575।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छ्यु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
9: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
10: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
11: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
10: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860041।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ अक्षय पुण्य लाभ कमाऊ
0: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सीहरू सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9816062983 9855852855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9856020325 9806535480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615745668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530508 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संघालोमा समाचार कक्षबाट अनिताको हार्दिक स्वागत छ। खबर संघालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। दुई सातादेखि ठप पर्नेको राजमार्ग मर्मत अनिश्चित, चीन नेपाल व्यापार प्रभावित। सप्तरीका राजराज र गोदेवर साइनमा अनिश्चितकालीन कर्फ्यू, विभिन्न स्थानबाट नागरिक सहित 25 जना पक्राउ।

अब सुनौ पूरा खबर। चीनसँगको उत्तरी नाका तातोपानी जोड्ने देशकै प्रमुख व्यापारिक मार्ग अरनिको राजमार्ग विगत दुई सातादेखि पूर्ण रूपमा अवरूद्ध बनेको छ। लगातारको पहिरोका कारण राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि सवारी साधनको आवाजावत ठप्प बनेको छ। तर बाटो बन्द भएको दुई साता बितिसक्दा पनि सड़क खुलाउन सरकार तथा सम्बन्धित निकायले कुनै ठोस कदम चालेको देखिँदैन, जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दा तथा चीनबाट सामान आयात निर्यात गर्ने व्यवसायीहरू निकै शास्ति भोग्न बाध्य भएका छन्। यस्तै निरन्तर पहिरो जाँदा राजमार्ग भन्दा माथिल्लो क्षेत्रको बस्ती नै जोखिममा परेको छ। सिन्धुपाल्चोक जिल्लाको भुटेकोशी गाउँपालिका दुई स्थित कोदारीको इको पहिरो भन्ने स्थानमा पहिरो गएपछि राजमार्ग अवरूद्ध भएको हो। साथै सोही राजमार्गको डाकलाङ क्षेत्रमा पनि पहिरोका कारण सड़क पूर्ण रूपमा क्षति पुगेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका अनुसार पहिरो गएका दुवै स्थानमा अहिले तत्कालै सड़क सञ्चालन गर्न सकिने अवस्था छैन। सड़क डिभिजन कार्यालय चरीकोटका इन्जिनियर अर्जुन नेपालीले पहिरो गएको क्षेत्रमा मर्मत कार्य शुरू नै हुन नसकेको जानकारी दिएका हुन्। उनका अनुसार पहिरो गएको ठाउँमा लगातार पानी बगिरहेको र वर्षा निरन्तर भइरहेकाले कामदार तथा भारी उपकरण परिचालन गरेर सड़क मर्मत गर्न निकै जोखिमपूर्ण रहेको छ। इन्जिनियर नेपालीले भने अहिलेको अवस्थामा पहिरो खसेको स्थानमा पानीको निकास कसरी गर्ने भन्ने मुख्य समस्या छ। पानीको निकासको दीर्घकालीन समाधान नखोजी सड़क मर्मत शुरू गर्न कठिन भइरहेको छ। यसका साथै पहिरोबाट प्रभावित क्षेत्रमा रहेका बस्तीको व्यवस्थापन र जोखिममा परेका बासिन्दाहरूको सुरक्षाको विषय पनि उत्तिकै पेचिलो बन्दै गएको छ। हिमालपारीको जिल्ला मनाङस्थित नार्पा भूमि गाउँपालिकामा अध्यक्ष कुञ्जो तेन्जिङ लामाले प्रदेश संरचना र राष्ट्रिय सभा खारेजीको माग गरेका छन्। यस्तै उनले हालको शासन व्यवस्थाको सट्टा संवैधानिक राजसत्ता स्थापित गर्नुपर्ने सुझाव दिएका छन्। संविधान संशोधनका लागि सत्र बुद्धमा लिखित सुझाव पठाएका उनले शासकीय स्वरूप प्रशासनिक खर्च कटौती र सीमा सुरक्षाका विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका हुन्। जिल्ला समन्वय समिति पनि पूर्ण रूपमा खारेज हुनुपर्ने उनले बताएका छन्। हालको प्रदेश संरचना राष्ट्रिय सभालाई पूर्ण रूपमा खारेज गर्दै खर्चिलो प्रशासनिक संरचनालाई न्यूनीकरण गर्न संघ र स्थानीय तह मात्रै क्रियाशील बनाउनुपर्ने बताएका हुन्। मुलुकको राष्ट्राध्यक्षको भूमिकामा परिवर्तन गर्दै राज संस्थाको निरन्तरताको पक्षमा सुझाव दिएका छन्। तर राजालाई सेनाको परमाधिपति भने बनाउन नहुने उनको प्रस्ताव रहेको छ। राष्ट्रपतिको सत्ता संवैधानिक राजा राख्नुपर्छ। राजालाई सेनाको परमाधिपति बनाउने उनले भनेका छन्। समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गरी प्रत्यक्ष निर्वाचित बढ़ीमा 100 जना सांसद रहने गरी प्रतिनिधि सभा र संसदीय व्यवस्था कायम गर्नुपर्ने उनले सुझाव दिएका छन्।

पोखराका जुस पसल अवस्था अस्वस्थ भेटेका छन्। गत सोमबार लेकसारी स्थित फ्रेश जुस पसलबाट जुस पिएका चारजना बिरामी परेपछि जिल्ला अनुगमन समितिले यहाँका जुस पसलमा अनुगमनलाई तीव्र पारेको छ। उक्त पसललाई 50,000 जरिमाना गरिएको थियो। त्यसपछि नियमित रूपमा अन्य क्षेत्रका पसलमा पनि अनुगमन भइरहेको छ। बिहिबार राष्ट्र बैंक चोक र सहित चोकका विभिन्न 7 जुस पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा 1-2 बाहेक सबैजसो जुस पसलमा सरसफाई नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतल दर्ता नगरेको पाइएको छ। तीमध्ये राष्ट्र बैंक चोकका 2 र सहित चोकको 1 जुस पसललाई 50,000 रूपियाँ दरले जरिमाना गरेको छ। सरसफाई नभएको र पसल दर्ता नभएका जुस पसललाई 7 दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन समेत दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराले जानकारी दिएका छन्। जिल्ला अनुगमन समितिले नियमित रूपमा जुस पसल लक्षित अनुगमन गरिरहेको उनले बताएका हुन्। नागरिकको स्वास्थ्यमा असर पार्ने कुन धेरै गतिविधि जुस पसलमा भएका छन्। अनुगमन गरेर तिनलाई कार्यवाही पनि गरिरहेका छ। उनले भनेका छन् अनुगमन अझै तीव्र बनाइन्छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालय सहित नापतोल कार्यालय, आन्तरिक राजस्व कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च, सुरक्षाकर्मी, संचारकर्मी लगायत सहभागी रहेका थिए। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू सहित 35 पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको टेकु र तीननाथ गैरी गाउँ, मोरङको विराटनगर विमानस्थल र हरूचोक, सुर्खेतको चनौट, बर्दियाको चेफाङ, बजार डाँफे, लालपुर चोक र कोठियाघाट, कैलालीको मिलनचोक, झापाको चाँदनी चोक, दाङको जुरौनी तथा डडेलधुराको स्याउलेबाट विभिन्न प्रकारका लागू औषध सहित उनीहरूलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार टेकुबाट 12 ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित 2 तीन थाना गैरी गाउँबाट ट्रामाडोल 30 ट्याब्लेट सहित 4 विराटनगर विमानस्थलबाट 18 ग्राम 48 मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित 1 तथा हरू चोकबाट 650 मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित 2 पक्राउ परेका छन्। सप्तरीको राजपीड़ा क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बिहिबार राति 10 बजेदेखि बोधे बर्साइन क्षेत्रमा कर्फ्यू जारी गरेको प्रशासनले आज बिहान 8 बजेदेखि राजपीड़ा क्षेत्रमा पनि कर्फ्यू जारी गरेको हो। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शुक्रबार बिहान 8 बजेदेखि अर्को आदेश नआएसम्म

का लागि राजविरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजश्याम कृष्ण थापाले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाण्डो खोला पश्चिमी हुलाकी राजमार्ग अन्तर्गत जमुनी थलही उत्तरमा रपनी रोड स्थित बस विट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ। यिनै खबरसँगै हामी खबर संघालोको अन्त्यमा आइपुगेका छौं। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। दुई सातादेखि ठप्प रहेको राजमार्ग मर्मत अनिश्चित, चीन नेपाल व्यापार प्रभावी। सप्तरीका राजविराज र बोधेगढ़ साइनमा अनिश्चितकालीन कर्फ्यू विभिन्न स्थानबाट लागू।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लाग्यो।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
8: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
6: सम्पर्क
7: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
9: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट सप।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ ओर थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
2: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9056011090 9028848020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: तिलको थे जो जो संग मनाजीक भाको थे वैसा बैना ता तोड़े ओम नमः शिवाय ओम नमः शिवाय भगवान कई नाम लिन्छु उनकै पूजा गर्छु माया प्रेम छोडे मैले माया प्रेम छोडे ओइ माया प्रेम छोडे।
1: नमस्कार, म लोक तथा दोहोरी गायक पशुपति शर्मा, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदान।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-85-87-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दावासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: Studio time. It's

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेकु पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860315947 9855375575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फ्रिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0180544737 मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हमी समझो।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मिनराज खड़का, फोन नंबर 0165536651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165553071, 9807081234, 97050-77123, व्हाट्सएप नम्बर 9801177123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011099, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनु है। सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: saya kita jadi ular.
1: Tutup. Azrin.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट स
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 1575।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 01605201179।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा।

0: हेर केटाहरू अब डुलेर हुँदैन, अब जब गर्ने
1: यो बाटो केटी आउँछ अनि लभ गर्ने
0: उदय
2: केटी पनि आयो त
0: हेर कृष्ण त्यो केटीको मन र मेरो मन एकै ठाउँमा कृष्ण

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615-55-3050, 0615-58-9848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846606642, 9860410081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811177।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्रपुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्रपुलतिरै जानु पर्यो भने? त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाऊ?
5: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

Anyway,

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: छैटौ के हेरेर तोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846335111 सम्पर्क नम्बर फेरि एकपटक 9846335111

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9557325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले लगातार
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 0615 74 225, 98560 21 440, 98560 60 127 र 98038 21 440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सुन्नुहोस् उहाँको हार्ट ट्रान्सप्लान्ट इमिडिएटली गर्नुपर्ने हुन्छ
1: अर एल्स यो वाइफ इज इन डेन्जर
2: डक्टर मेरो आफ्नो मुटु उसलाई दिन चाहन्छु
0: तपाईँ
2: म नरहे पनि उसले संसारको सबै खुसी पाओस् डक्टर

0: सा मैं
1: खै सोल्टी रुको अब तो मैं
0: ए आउँदै होला नि
1: अरे भेट्न मन लाग्या हो
0: के काइछ त्यो डालो यता ल्या त
1: ल
0: ए उ सोल्टीहरु पनि आइहाले नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज
4: सुन्न मन लाग्यो

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

Come on, girl, I got you, not to be moving away.

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद।

0: मोबाइल नंबर 98171487488।
1: करण साइकिल पसल आखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकिल स्वास्थ्य का लागि लाभदायक छ, त्यसैले साइकिल चढौ स्वस्थ नागरिक बनौ।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि

0: समस्याको समाधान गरिन्छ।
1: हौ होस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: तौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0165531071, 9807861234, 9705077123। व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैराने भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, सोनमार गर्ने औठी ल्याछु।

0: ए मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसिता भइथिन् रानी।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736 98560325 98086 35480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98603030362, 98560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले?
7: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनु, दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
4: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
3: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।

0: के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-60-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट द पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960। दोस्ती टु मिट द।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: घर बनाइयो तर घर को सुंदरता को लागी राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचा सोचा हैरानै भइसके।
3: के चिन्ता लिन्छ हो? यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-08।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
6: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
0: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852555। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9855320325, 9806535480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: स्वयं
3: के रे
2: दाई बाउले हाम्रो लागि यत्रो घर छोडे, गाडी छोडे, सारा सम्पत्ति छोडे, केवल एक चिज मात्र छोड्न सकेन यार।
3: के
2: काम गर्ने केटी उसलाई चाहिँ आफैसँग लानु पर्छ, त्यो पनि अमेरिका।
3: तैँले ठिक भन्छ यार, यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला।
2: यस यु आर राइट।
3: को आए जा ढोक हुन्
2: आफै जा, आफै जानु न।
4: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ, त्यही भएर आएको।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घाडी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न। तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।